0: 29 देश र 4 बहुपक्षीय संगठनले सहयोग गरेका छन्। मन्त्रालयका अनुसार बाढीमा 5,000 जना हराइरहँदा 500 जना 35 मुलुकका हुन्। हाल नेपालमा भारत, चीन, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलियाका सुरुङ उद्धारकर्मीले जलविद्युत सुरुङ उद्धारमा काम गरिरहेका छन्। चीनको बाढीमा फँसेका मध्ये करिब 300 जना नेपाली फर्किएका वा फर्किने क्रममा रहेका पनि मन्त्रालयले जनाएको छ। रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले विपदमा खटिएका सांसदलाई फिर्ता नबोलाएको बताउनु भएको छ। रासोपा इन्जिनियर सांसदहरू श्रीराम नेउपाने र सागर ढकाललाई फिर्ता बोलाएको भनिएका बेला पराजुलीले नेउपाने र ढकालको उपस्थितिका कारण सुरक्षा फौजलाई असर नपरोस् भन्ने आशय पनि व्यक्त गरेको बताउनु भएको छ। पार्टीका साधारण सदस्यदेखि नेतृत्व तहसम्म सबैको भूमिका राज्यका खोज उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, व्यवस्थित र सहयोगी बनाउन हुनुपर्नेमा आफू स्पष्ट रहेको उहाँको भनाइ छ। सिप, दक्षता र विशेषज्ञतासहित खटिएका साथीहरूको योगदानले खोज तथा उद्धार कार्यमा सहयोग पुगेको पराजुलीले बताउनु भएको छ। रसुवामा बाढीबाट 28 सरकारी र सार्वजनिक भवन समेत गरी 1,500 निजी घरमा क्षति पुगेको छ। बाढीले जिल्लामा 41 किलोमिटर सडक, 6 पक्की पुल, 8 बेलीब्रिज र 10 झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताउनु भएको छ। बाढीबाट भोटेकोसी र त्रिशुली नदी तथा लाङताङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले 111 मेगावाटको रसुवागढी, 120 मेगावाटको भोटेकोसी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङताङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3Bमा पनि क्षति पुर्याएको छ। मनाङमा यो वर्ष 177 हेक्टर जमिनमा स्याउ खेती भएको छ। यो खेतीबाट 2,478 मेट्रिक टन उत्पादन भएको छ। नेपालकै सबभन्दा ठूलो फार्म मानिएको मनाङ एग्रो प्रणालीले विक्रमसम्म 2070 सालमा सुरु गरेको विकासे स्याउले अहिले देशभरका हिमाली जिल्लामा उत्पादन थालेको फार्मका सञ्चालक सम्राज गुरुङको भनाइ छ।
1: यसपालि उत्पादन अझै अलि राम्रो छ, अब धेरैमा 5 लाख जति आउँला, तर यसपालि चाहिँ साइज र कलर एकदम राम्रो आएछ।
0: वार्षिक 5 लाख केजी उत्पादन गर्दै आएको फार्मले पछिल्लो समयमा मनाङ भ्याली वाइन समेत सञ्चालन गरेको छ भने दैनिक 70 जना कामदारलाई रोजगारी दिइरहेको छ। 25 वर्ष आयु भएको स्याउ प्रजातिबाट देशकै लागि सोचिएको गुरुङले बताउनु भएको छ।
1: ए सबै एकदम पोजिटिभ छ, हामीले फार्म टुरहरू गराउँछ नि, मान्छेहरू एकदम खुसी छ होइन। अनि हाम्रो लक्ष्य भनेको मेरो बुवाको लक्ष्य भनेको नेपाललाई स्याउमा सेल्फ डिपेन्डेन्सी होस्, सबैले स्याउ खेती गरेर धेरै हामीले एक्सपोर्ट गर्न नपरोस् होइन, इम्पोर्ट गर्न नपरोस्।
0: जुम्लाको तातोपानी गाउँपालिका 4 गिडी खोलामा 50 मेगावाटको जलविद्युत उत्पादन हुने भएको छ। आयोजनामा 7,50 करोडभन्दा बढी लाग्ने आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिनुभएको छ। म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत थापाले गिरिदहको जलाशयुक्त जलविद्युत आयोजनाले 50 मेगावाट विद्युत उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको बताउनु भएको छ। उहाँका अनुसार विस्तृत प्राविधिक तथा सम्भाव्यता अध्ययनपछि उत्पादन क्षमता अझ बढ्न सक्ने सम्भावना समेत छ। आयोजनाको अध्ययन अवधि पूरा भएपछि निर्माणको काम अगाडि बढ्ने जनाइएको छ। बेलायत र उत्तरी युरोपका लागि एचएमएस क्विन एलिजाबेथ युद्धपोत पोर्समथबाट परिचालनमा गएको छ। नेटोको अलाइड रेस्पोन्स फोर्सका लागि युद्धपोतले काम गर्नेछ। युद्धपोत परिचालनमा जाँदा हजारौँ शुभचिन्तकले हेरेका छन्।
2: My fiance is on the ship. Could be away for like 3 months, so it's going to be a bit lonely at home.
3: My son's on the Queen Elizabeth and he's just about to sail out.
4: And what are your thoughts and feelings right at this moment?
3: Emotional, but proud, very, very proud.
5: Just to show my support to my husband and the rest of the crew, and just it's a special moment, isn't it?
0: पहिलो संस्करणको नेपाल भलिबल लिग एनभिएलमा काठमाडौँ रेड्सले विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवडहलमा सम्पन्न खेलमा मधेस वरियर्सलाई 3-2 अन्तरको सेटले हराउँदै काठमाडौँले विजयी सुरुवात गरेको हो। प्रतियोगितामा मधेस वरियर्सको लगातार दोस्रो हार हो। पहिलो खेलमा मधेस सगरमाथा स्म्यासर्स विरुद्ध 3-1 सेटले पराजित भएको थियो। जारी लिगमा 6 टिमले प्रतिस्पर्धा गरेका छन्। खबर यति नै, नमस्कार, म महेन्द्र।
6: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: परराष्ट्र मन्त्रालयले सहायता बोकेर आउने मित्र राष्ट्र तथा संगठनका 24 हवाई उडानलाई अनुमति दिएको जनाएको छ. मन्त्रालयले दैनिक बुलेटिनमा उल्लेख गरे अनुसार विभिन्न देश र संगठनका उडान अनुमतिका लागि समन्वय गरिएको हो. मन्त्रालयले बेडी ब्रिज, धेरै वजन बोक्ने ड्रोन, डीएनए जाँच सामग्री, मोबाइल एयर ट्राफिक कन्ट्रोल, जमिन मुनिको जानकारी दिने राडार, लेजर मिटर लगायतमा गरिएको पनि बताएको छ. मन्त्रालयका अनुसार हालसम्म नेपाललाई चेक, भियतनाम, लात्भिया, लक्जमबर्ग लगायत 29 देश र 4 बहुपक्षीय संगठनले सहयोग गरेका छन्. मन्त्रालयका अनुसार बाढीमा 5,000 जना हराइरहँदा 500 जना 35 मुलुकका हुन्. हाल नेपालमा भारत, चीन, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलियाका सुरुङ उद्धार कर्मीले जलविद्युत सुरुङ उद्धारमा काम गरिरहेका छन्. चीनको बाढीमा फँसेका मध्ये करिब 300 जना नेपाली फर्किएका वा फर्किने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ. रसुवा बाढीले 4 जिल्लामा 55 खानेपानी आयोजना प्रभावित भएको तथ्याङ्क आएको छ.
4: नुवाकोटमा सबभन्दा बढी 22 समेत ती आयोजना प्रभावित भएका खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ. धादिङमा 20, रसुवामा 8 र खोर्खामा 5 खानेपानी आयोजना प्रभावित भएका छन्.

0: आयोजना 64 करोड रुपियाँका हुन्। आयोजना बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नुवाकोटका विदुर र बट्टाहरूमा 4 वटा ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको छ। प्रभावित केही ठाउँमा पानी ट्याङ्की, पानी तान्ने पम्प र पाइप लगायतका साधन वितरण गरिएको विभागले जनाएको छ। पानी तान्ने पम्प चलाउन डिजल जेनेरेटरको व्यवस्था गरिएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ।
1: मनाङमा यो वर्ष 177 हेक्टर जमिनमा स्याउ खेती भएको छ। यो खेतीबाट 2478 मेट्रिक टन उत्पादन भएको छ। नेपालकै सबैभन्दा ठूलो फार्म मानिएको मनाङ एग्रो प्रणालीले विक्रम सम्बत 2070 सालमा शुरू गरेको विकासी स्याउले अहिले देशैभरका हिमाली जिल्लामा उत्पादन थालेको फार्मका संचालक समराज
2: यसपालि उत्पादन अलि राम्रो छ, अब धेरैमा 5 लाख जति आउँला, तर यसपालि चाहिँ साइज र कलर एकदम राम्रो आएछ।
1: भोटेकोशीको बाढीको असर चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा पनि परेको छ। बाढीले जलचर र थलचर प्रणालीको वासस्थानमा असर परेको हो। चितवनबाट अनिल ढकाल।
3: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा
4: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस नवलपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हो। त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर गरेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
3: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवनचक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र, आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे
5: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ, सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र, नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
3: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनुभयो।
6: त्यसले एउटा कुनै महामारीको रूपमा, कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ। सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिरहेको छ। हाम्रो निकुञ्जभित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
1: असोज कार्तिकमा मनासले हिमाल आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
7: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढीमा बेपत्ताको खोजी तथा सब पहिचानका लागि कास्की प्रहरी कार्यालयबाट आफन्तको डीएनए नमुना संकलन सुरु गरिएको छ।
4: डीएनएका लागि निवेदन मञ्जुरीनामा फर्म भर्ने र रगतको नमुना संकलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाट सुरु गरिएको डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। यसअघि सो सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएको थियो। बाढीमा परि मृत्युवरण गरेका 76 जनाको शव यही भदौ 16 गते पोखरा 16 लामाचौरको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको थियो। जमिनमुनि व्यवस्थापन गरिएका सबको डीएनए नमुना संकलन गरिएकाले सब पहिचानका लागि आउने आफन्तको डीएनए नमुना संकलनका लागि आवश्यक प्रबन्ध गरिएको हो। सबबाट संकलन गरिएको डीएनए नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। आफन्तको डीएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई सब बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको पासवानको भनाइ छ।
3: बेलायत सरकारले बजेट जोगाउन सेनालाई अत्यावश्यक भएका सैन्य अभ्यास रोक्न निर्देशन दिएको छ। तर विदेशमा खटिने तयारीमा रहेका र सैनिक कार्यवाहीमा जान लागेका सैनिकको तालिम भने जारी रहनेछ। बेलायतमै तैनात र कुनै निश्चित अभियानको तयारीमा नरहेका सैनिक युनिटले भने सामूहिक सैन्य अभ्यास घटाउनु पर्नेछ। बीबीसीका जोनाथन बिलको रिपोर्ट।
5: Those British Army units not on operations have been told to halt plans for large training exercises because of the financial pressures facing the MOD. A defence source said this was not the Army's choice. This pause won't affect those units on deployment or about to go on operations in Estonia, the Falklands or Cyprus. They'll continue to train. But units back home are being told they cannot go ahead with large live fire exercises or war games on training areas like

0: Salisbury Plain, what one soldier described as the nice-to-have training. An army spokesperson said instead it would prioritise activity that contributed most directly to readiness and operational effectiveness. The army says it's investing £2 billion to transform training by learning the lessons from the war in Ukraine, such as drone warfare. But the pause in other training will only highlight the MOD's continuing struggle to make ends meet and the growing pressure on the government to further increase defence spending.
1: संयुक्त राष्ट्रसँग नेपालमा तत्कालको विपद सामनाका लागि 7.5 अर्ब रुपियाँ बराबरको सहयोग आह्वान गरेको छ। राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफानी डुजारिकले नेपालमा 84,000 मानिसलाई सहायता चाहिएको भन्दै मातहतका निकाय परिचालित भएको बताउनुभयो।
2: We and our humanitarian partners launched a nearly $50 million flash appeal to support the emergency response following the recent catastrophic flash floods and landslides. The World Food Program, in the first weeks after the disaster, dispatched some food for about 8,000 people and procured further 180 metric tons of food locally. UNICEF is also dispatching supplies to some of the hardest hit areas. The supplies from UNICEF will help families access safe water, strengthen disease prevention, support children's learning, and ensure frontline health and nutrition workers have the tools to identify and assist vulnerable children and mothers.
1: भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म 1,331 जनाको शव फेला परेको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहु, नवलपरासी र चितवनमा शव फेला परेका छन्। बाढी प्रभावित क्षेत्रमा हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। घाइते तथा प्रभावित गरी 5,929 जनाको उपचार भएको छ। काठमाडौँ, रसुवा, नुवाकोट र धादिङका 41 होल्डिङ सेन्टरमा 3,982 जना आश्रय लिइरहेका छन्। बेपत्ताको खोजी र राहत तथा उद्धारलाई अझ तीव्र बनाइएको प्राधिकरणले जनाएको छ। रसुवामा मात्रै 3,071 जना सम्पर्कविहीन छन्। 1,313 जनाको भने जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा 1,227 नेपाली र 86 विदेशी पर्यटक छन्। कुसाईकुण्ड क्षेत्रमा रोकिएका 145 तीर्थयात्री र स्थानीयलाई हेलिकप्टर मार्फत सुरक्षित स्थानमा ल्याइएको छ। बाढी र पहिरोबाट 1,500 निजी घरसहित सरकारी भवन, विद्यालय, ब्याङ्क, सड़क र पुलमा ठूलो क्षति पुगेको छ। 8 जना विद्युत आयोजना समेत प्रभावित भएका छन्। विस्थापित 7,033 जनालाई विभिन्न 12 सुरक्षित आश्रय स्थलमा राखिएको छ। जिल्लाको 83% क्षेत्रमा विद्युत सेवा पूर्ण सञ्चालन भएको छ भने सञ्चार सेवा पनि सञ्चालनमा आएको छ। भोजपुरको टेम्के मैयुङमा 137 महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ। मातृत्व जोगाउने अभियान अन्तर्गत सञ्चालन भएको 2 दिने निशुल्क स्वास्थ्य शिविरमा महिलाको स्वास्थ्य परीक्षणसँगै क्यान्सर सम्बन्धी सचेतना दिइएको हो। दुर्गम क्षेत्रका महिलालाई सहज स्वास्थ्य सेवा दिने र रोगको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફપીએસ
1: યુ બીએફપીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: भोटेकोशी विपत्तिको आज 12 दिन त्रिशुली त्रिएको सुरुङबाट एकजना र पित्रावती स्थित घरबाट एकजनाको जीवित उद्धार भएको छ। शनिबार र शुक्रबार पनि दुईजनालाई जीवित उद्धार गरिएको थियो। अझै पनि खोजी र उद्धारको काम जारी छ। बाढीपछि सम्पर्कविहीन भएकाहरूका परिवारमा आशा अझै बाँकी छ। यो घटनामा कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्पर्क बाहिर छन् भन्ने एकीकृत विवरण अझै संकलन भइसकेको छैन। सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। हालसम्म 1344 शव फेला परेका छन् भने 13098 जनाको उद्धार गरिएको छ। 5000 सम्पर्कविहीन छन्। हालसम्म 5663 जना घाइते छन्। शनाखत भई 96 जनाको शव बुझिलिएको छ। 21402 जना सुरक्षाकर्मी परिचालित छन्। होल्डिङ सेन्टरमा 4627 जना छन्। प्रारम्भिक क्षतिको अनुमान 3,87,54 करोड गरिएको छ। गोर्खाको चुम्नुब्री गाउँपालिका चार नाम्रुङ खोलामा बाढी आउँदा चार घर र एउटा पैदल पुलमा क्षति पुगेको छ। बिहान 3:30 बजे आएको बाढीले स्थानीय नगु छिरिङ, बर्गिन लामा, लाक्पा भुटी लामा र दोर्जी घ्यालजेनका कच्ची घर भत्काएको छ। बाढीले पैदल र घोडा हिँड्ने नार्बु हुँदै लो जाने फलामको पुल बगाएको छ। लार्के प्रहरी चौकीको प्रहरी टोली घटनास्थल पुगिसकेको र कुनै मानवीय क्षति नभएको गोर्खा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। सड़क सञ्जाल नपुगेको सदरमुकामबाट 2 दिनको पैदल यात्रापछि मात्रै त्यहाँ पुग्न सकिन्छ। रसुवा बाढीले 4 जिल्लामा 55 खानेपानी आयोजना प्रभावित भएको तथ्याङ्क छ।
4: नुवाकोटमा सबभन्दा बढी 22 समेत ती आयोजना प्रभावित भएका खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। धादिङमा 20, रसुवामा 8 र कोर्खामा 5 खानेपानी आयोजना प्रभावित भएका छन्। ती आयोजना 64 करोड रुपियाँका हुन्। आयोजना बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नुवाकोटका विदुर र बट्टाहरूमा 4 ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको छ। प्रभावित केही ठाउँमा पानी ट्याङ्की, पानी तान्ने पम्प र पाइप लगायतका साधन वितरण गरिएको विभागले जनाएको छ। पानी तान्ने पम्प चलाउन डिजल जेनेरेटरको व्यवस्था गरिएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य

0: भने अझै जारी रहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ।
1: वर्षा रोकिएसँगै पर्यटकीय गन्तव्यहरूमा चहल पहल बढ्नुपर्ने हो, तर भोटेकोशी र त्रिशुली नदीको विनाशकारी बाढीले सौराहाको पर्यटनमा भने सन्नाटा छाएको छ। मुलुककै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराहा अहिले पर्यटक विहीन जस्तै बनेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
2: 25% मात्रै बुकिङ हुने यो समयमा चितवनका होटलहरू सुनसान छन्। पर्यटकको चहल पहल घटेपछि होटल व्यवसायी निराश बनेका छन्। सौराहाका होटल व्यवसायी रमेश रेग्मी:
3: पर्यटनको राम्रो सिजन हो यो, यो बेलामा तपाईँको बाटो गयो, पहिरो गयो, बाढी गयो, यसले सखाबै बनायो। सिजन ठ्याक्क सुरु हुने बेला हो, बुकिङ पनि धेरै आइरहेको थियो, बुकिङ आएको बुकिङ पनि भट्टाभट क्यान्सल हुन थाल्यो।
2: चितवन आउने मुख्य राजमार्ग नै क्षतिग्रस्त भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। मुगलिन मलेखु र नौबिसे खण्डमा कतै पहिरोको समस्या छ भने कतै सडक भाँसिएको छ, जसका कारण स्थलमार्ग हुँदै चितवन आउने पर्यटकको संख्या घटेको हो। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई:
4: चितवन शुद्ध जोडिया छ नि त अहिले रिक्स एरियामा, त्यो कारणले गर्दा पनि उहाँहरू पुरा विश्वस्त हुन सकेको अवस्था छैन। अब त्यस कारणले अब पर्यटकहरूको आगमन त पक्कै पनि अब अहिले तुरुन्तै चाहिँ अब त्यति राम्रो अवस्थासँग जाने जस्तो स्थिति देखिया छैन।
2: स्थल मार्गको अवस्था सुधारिए पर्यटन व्यवसाय पनि बिस्तारै तङ्ग्रिने व्यवसायीहरूको आशा छ। बाढी पहिरोको खबरपछि नेपालको अवस्थालाई लिएर बाह्य पर्यटक समेत त्रसित बनेका छन्। जोखिमको आंकलन गर्दै कतिपयले बुकिङ रद्द गरेका छन्। बाढीको खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएपछि चितवनमा पर्यटकको चहलपहल ठप्प जस्तै भएको व्यवसायीहरूको भनाइ छ। होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य सुमन घिमिरे:
5: अब यसको लागि चाहिँ बाटोघाटो बन्दै पर्छ सुरुमा। नेपालले चाहिँ नेपालका बाढी प्रभावित क्षेत्र बाहेक अरू सबै ठाउँ सुरक्षित छ भन्ने खालको सन्देश चाहिँ नेपाल पर्यटन बोर्डले पर्यटन विभागले दिन जरुरी छ। विदेशी पर्यटक जो चाहिँ नेपाल आउने चाहिँ प्लान गरिरहेका थिए सेप्टेम्बर अक्टोबरतिर, तिनीहरूको चाहिँ मुख्य अहिले आउने बेलामा चाहिँ नेपालमा चाहिँ यत्रो बाढी गएको छ, के भयो होला भन्ने चाहिँ एउटा त्रास चाहिँ फैलिएको छ। त्यो त्रासलाई न्यूनीकरण गर्न चाहिँ नेपाल सरकारले चाहिँ नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन चाहिँ एकदमै जरुरी छ।
2: बाढीपछि आन्तरिक पर्यटकको आगमन पनि घटेको छ। बाह्य र आन्तरिक दुवै पर्यटकको चहल पहल कम हुँदा चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ।
1: हवस् त, खबर यति नै, नमस्कार।
6: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सहायता बोकेर आउने मित्र राष्ट्र तथा संगठनका 24 हवाई उडानलाई अनुमति दिएको जनाएको छ। मन्त्रालयले दैनिक बुलेटिनमा उल्लेख गरे अनुसार विभिन्न देश र संगठनका उडान अनुमतिका लागि समन्वय गरिएको हो। मन्त्रालयले बेडी ब्रिज, धेरै वजन बोक्ने ड्रोन, डीएनए जाँच सामग्री, मोबाइल एयर ट्राफिक कन्ट्रोल, जमिन मुनिको जानकारी दिने राडार, लेजर मिटर लगायतमा गरिएको पनि बताएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपाललाई चेक, भियतनाम, लात्भिया, लक्जमबर्ग लगायत 29 देश र 4 बहुपक्षीय संगठनले सहयोग गरेका छन्। मन्त्रालयका अनुसार बाढीमा 5,000 जना हराइरहँदा 500 जना 35 मुलुकका हुन्। हाल नेपालमा भारत, चीन, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलियाका सुरुङ उद्धार कर्मीले जलविद्युत सुरुङ उद्धारमा काम गरिरहेका छन्। चीनको बाढीमा फँसेका मध्ये करिब 300 जना नेपाली फर्किएका वा फर्किने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। रसुवा बाढीले 4 जिल्लामा 55 खानेपानी आयोजना प्रभावित भएको तथ्याङ्क आएको छ।
4: नुवाकोटमा सबभन्दा बढी 22 समेत त्यो आयोजना प्रभावित भएका खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। धादिङमा 20, रसुवामा 8 र खोर्खामा 5 खानेपानी आयोजना प्रभावित भएका छन्। ती आयोजना 64 करोड रुपियाँका हुन्। आयोजना बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नुवाकोटका विदुर र बट्टाहरूमा 4 ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको छ। प्रभावित केही ठाउँमा पानी ट्याङ्की, पानी तान्ने पम्प र पाइप लगायतका साधन वितरण गरिएको विभागले जनाएको छ। पानी तान्ने पम्प चलाउन डिजल जेनेरेटरको व्यवस्था गरिएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ।
3: मनाङमा यो वर्ष 177 हेक्टर जमिनमा स्याउ खेती भएको छ। यो खेतीबाट 2478 मेट्रिक टन उत्पादन भएको छ। नेपालकै सबैभन्दा ठूलो फार्म मानिएको मनाङ एग्रो प्रणालीले विक्रम सम्बत 2070 सालमा शुरू गरेको विकासी स्याउले अहिले त्यसैभरका हिमाली जिल्लामा उत्पादन थालेको फार्मका सञ्चालक समराज
5: यसपालि उत्पादन अलिक राम्रो छ। अब धेरैमा 5 लाख जति आउँला, तर यसपालि चाहिँ साइज र कलर एकदम राम्रो आएछ।
3: भोटेकोशीको बाढीको असर चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा पनि परेको छ। बाढीले जलचर र थलचर प्रणालीको वासस्थानमा असर परेको हो। चितवनबाट अनिल ढकाल।
6: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा
7: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस नवपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि

0: लागेको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो बासस्थान पनि हो। त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
1: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवन चक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र, आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे:
2: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ, सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र, नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
1: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनुभयो।
3: त्यसले एउटा कुनै महामारीको रूपमा, कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ। यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिराखेको छ। हाम्रो निकुञ्जभित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
4: असोज कार्तिकमा वनाश्लु हिमाल आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढीमा बेपत्ताको खोजी तथा सब पहिचानका लागि कास्की प्रहरी कार्यालयबाट आफन्तको डिएनए नमुना संकलन सुरु गरिएको छ
4: डिएनएका लागि निवेदन मञ्जुरीनामा फर्म भर्ने र रगतको नमुना संकलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाट सुरु गरिएको डिएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ यसअघि सो सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएको थियो बाढीमा परि मृत्युवरण गरेका 76 जनाको शव यही भदौ 16 गते पोखरा 16 लामाचौरको वन क्षेत्रमा जमिन मुनि व्यवस्थापन गरिएको थियो जमिन मुनि व्यवस्थापन गरिएका शवको डिएनए नमुना संकलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको डिएनए नमुना संकलनका लागि आवश्यक प्रबन्ध गरिएको हो शवबाट संकलन गरिएको डिएनए नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ आफन्तको डिएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको पासवानको भनाइ छ
3: बेलायत सरकारले बजेट जोगाउन सेनालाई अत्यावश्यक भएका सैन्य अभ्यास रोक्न निर्देशन दिएको छ तर विदेशमा खटिने तयारीमा रहेका र सैनिक कार्यवाहीमा जान लागेका सैनिकको तालिम भने जारी रहनेछ बेलायतमै तैनात र कुनै निश्चित अभियानको तयारीमा नरहेका सैनिक युनिटले भने सामूहिक सैन्य अभ्यास घटाउनु पर्नेछ बीबीसीका जोनाथन बिलको रिपोर्ट
5: Those British Army units not on operations have been told to halt plans for large training exercises because of the financial pressures facing the MOD. A defence source said this was not the Army's choice. This pause won't affect those units on deployment or about to go on operations in Estonia, the Falklands or Cyprus. They'll continue to train. But units back home are being told they cannot go ahead with large live fire exercises or war games on training areas like Salisbury Plain, what one soldier described as the nice-to-have training. An army spokesperson said instead it would prioritize activity that contributed most directly to readiness and operational effectiveness. The army says it's investing £2 billion to transform training by learning the lessons from the war in Ukraine, such as drone warfare. But the pause in other training will only highlight the MOD's continuing struggle to make ends meet and the growing pressure on the government to further increase defense spending.
3: संयुक्त राष्ट्रसङ्घले नेपालमा तत्कालको विपद सामनाका लागि 7.5 अर्ब रुपियाँ बराबरको सहयोग आह्वान गरेको छ राष्ट्रसङ्घी महासचिवका प्रवक्ता स्टेफानी डुजारिकले नेपालमा 84,000 मानिसलाई सहायता चाहिएको भन्दै मातहतका निकाय परिचालित भएको बताउनु भयो
6: We and our humanitarian partners launched a nearly $50 million flash appeal to support the emergency response following the recent catastrophic flash floods and landslides. The World Food Program, in the first weeks after the disaster, dispatched some food for about 8,000 people and procured further 180 metric tons of food locally. UNICEF is also dispatching supplies to some of the hardest hit areas. The supplies from UNICEF will help families access safe water, strengthen disease prevention, support children's learning, and ensure frontline health and nutrition workers have the tools to identify and assist vulnerable children and mothers.
3: भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म 1,331 जनाको शव फेला परेको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा नुवाकोट धादिङ गोर्खा

0: हुनौल पलासी र चितवनमा सफेला परेका छन्। बाढी प्रभावित क्षेत्रमा हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। घाइते तथा प्रभावित गरी 5,929 जनाको उपचार भएको छ। काठमाडौँ, रसुवा, नुवाकोट र धादिङका 41 होल्डिङ सेन्टरमा 3,982 जना आश्रय लिइरहेका छन्। बेपत्ताको खोजी र राहत तथा उद्धारलाई अझ तीव्र बनाइएको प्राधिकरणले जनाएको छ। रसुवामा मात्रै 3,071 जना सम्पर्कविहीन छन्। 1,313 जनाको भने जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा 1,227 नेपाली र 86 विदेशी पर्यटक छन्। कुसाईकुण्ड क्षेत्रमा रोकिएका 145 तीर्थयात्री र स्थानीयलाई हेलिकप्टर मार्फत सुरक्षित स्थानमा ल्याइएको छ। बाढी र पहिरोबाट 1,500 निजी घरसहित सरकारी भवन, विद्यालय, ब्याङ्क, सड़क र पुलमा ठूलो क्षति पुगेको छ। 8 जना विद्युत आयोजना समेत प्रभावित भएका छन्। विस्थापित 7,033 जनालाई विभिन्न 12 सुरक्षित आश्रय स्थलमा राखिएको छ। जिल्लाको 83% क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन भएको छ भने सञ्चार सेवा पनि सञ्चालनमा आएको छ। भोजपुरको टेम्के मैयुङमा 137 महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ। मातृत्व जोगाउने अभियान अन्तर्गत सञ्चालन भएको 2 दिने निशुल्क स्वास्थ्य शिविरमा महिलाको स्वास्थ्य परीक्षणसँगै क्यान्सर सम्बन्धी सचेतना दिइएको हो। दुर्गम क्षेत्रका महिलालाई सहज स्वास्थ्य सेवा दिने र रोगको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल खबर रेडियो हो।

0: BFBS ગોરખા રેડિયો
1: સૈન્ય સમુદાયમાં
2: પેલાય ભરી
1: ઓન એર
2: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
3: પ્લે BFBS
2: યુ BFBS ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો
4: भोटेकोशी विपत्तिको आज 12 दिन त्रिशुली त्रिएको सुरुङबाट एकजना र पेत्रावती स्थित घरबाट एकजनाको जीवितै उद्धार भएको छ। शनिबार र शुक्रबार पनि दुईजनालाई जीवितै उद्धार गरिएको थियो। अझै पनि खोजी र उद्धारको काम जारी छ। बाढीपछि सम्पर्कविहीन भएकाहरूका परिवारमा आशा अझै बाँकी छ। यो घटनामा कतिको मृत्यु भयो, कति घाइते छन् र कति सम्पर्क बाहिर छन् भन्ने एकीकृत विवरण अझै संकलन भइसकेको छैन। सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम गरेको छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। हालसम्म 1344 शव फेला परेका छन् भने 13,098 जनाको उद्धार गरिएको छ। 5,000 सम्पर्कविहीन छन्। हालसम्म 5,663 जना घाइते छन्। सनाखत भई 96 जनाको शव बुझिलिएको छ। 21,402 जना सुरक्षाकर्मी परिचालित छन्। होल्डिङ सेन्टरमा 4,627 जना छन्। प्रारम्भिक क्षतिको अनुमान 3,87,54 करोड गरिएको छ। गोर्खाको चुम्नुब्री गाउँपालिका नाम्रुङ खोलामा बाढी आउँदा 4 घर र एउटा पैदल पुलमा क्षति पुगेको छ। बिहान 3:30 बजी आएको बाढीले स्थानीय नगु छिरिङ, बर्गिन लामा, लाक्पा भुटी लामा र दोर्जी घ्यालजनका कच्ची घर भत्काएको छ। बाढीले पैदल र घोडा हिँड्ने नार्बु हुँदै लो जाने फलामको पुल बगाएको छ। लार्के प्रहरी चौकीको प्रहरी टोली घटनास्थल पुगिसकेको र कुनै मानवीय क्षति नभएको गोर्खा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। सडक सञ्जाल नपुगेको सदरमुकामबाट 2 दिनको पैदल यात्रापछि मात्रै त्यहाँ पुग्न सकिन्छ। रसुवा बाढीले 4 जिल्लामा 55 खानेपानी आयोजना प्रभावित भएको तथ्याङ्क छ।
5: नुवाकोटमा सबभन्दा बढी 22 वटा समेत त्यो आयोजना प्रभावित भएका खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। धादिङमा 20, रसुवामा 8 र खोर्खामा 5 वटा खानेपानी आयोजना प्रभावित भएका छन्। ती आयोजना 64 करोड रुपियाँका हुन्। आयोजना बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नुवाकोटका विदुर र बट्टाहरूमा 4 वटा ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको छ। प्रभावित केही ठाउँमा पानी ट्याङ्की, पानी तान्ने पम्प र पाइप लगायतका साधन वितरण गरिएको विभागले जनाएको छ। पानी तान्ने पम्प चलाउन डिजल जेनेरेटरको व्यवस्था गरिएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ।
4: वर्षा रोकिएसँगै पर्यटकीय गन्तव्यहरूमा चहल पहल बढ्नुपर्ने हो, तर भोटेकोशी र त्रिशुली नदीको विनाशकारी बाढीले सौराहाको पर्यटनमा भने सन्नाटा छाएको छ। मुलुककै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराहा अहिले पर्यटकविहीन जस्तै बनेको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
6: 25% मात्रै बुकिङ हुने यो समयमा चितवनका होटलहरू सुनसान छन्। पर्यटकको चहल पहल घटेपछि होटल व्यवसायी निराश बनेका छन्। सौराहाका होटल व्यवसायी रमेश रेग्मी:
7: पर्यटनको राम्रो सिजन हो यो बेलामा, तपाईँको बाटो गयो, पहिरो गयो, बाढी गयो, यसले सखाबै बनायो। सिजन ठ्याक्क सुरु हुने बेला हो, बुकिङ पनि धेरै आइरहेको थियो, बुकिङ आएको बुकिङ पनि भट्टाभट क्यान्सल हुन थाल्यो।
6: चितवन आउने मुख्य राजमार्ग नै क्षतिग्रस्त भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। मुगलिन मलेखु र नौबिसे खण्डमा कतै पहिरोको समस्या छ भने कतै सडक भाँसिएको छ, जसका कारण स्थलमार्ग हुँदै चितवन आउने पर्यटकको संख्या घटेको हो। क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराई:
8: चितवन शुद्ध जोडिया छ नि त अहिले रिक्स एरियामा, त्यो कारणले गर्दा पनि उहाँहरू पुरा विश्वस्त हुन सकेको अवस्था छैन। अब त्यस कारणले अब पर्यटकहरूको आगमन त पक्कै पनि अब अहिले तुरुन्तै चाहिँ अब त्यति राम्रो अवस्थासँग जाने जस्तो स्थिति देखिया छैन।
6: स्थल मार्गको अवस्था सुधारिए पर्यटन व्यवसाय पनि बिस्तारै तङ्ग्रिने व्यवसायीहरूको आशा छ। बाढी पहिरोको खबरपछि नेपालको अवस्थालाई लिएर बाह्य पर्यटक समेत त्रसित बनेका छन्। जोखिमको आंकलन गर्दै कतिपयले बुकिङ रद्द गरेका छन्। बाढीको खबर अन्तर्राष्ट्रिय स्तरमा फैलिएपछि चितवनमा पर्यटकको चहल पहल ठप्प जस्तै भएको व्यवसायीहरू

0: भनाई छ। होटल एसोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य सुमन घिमिरे,
1: अब यसको लागि चाहिँ बाटोघाटो बन्नै पर्छ सुरुमा। नेपालले चाहिँ नेपालका बाढी प्रभावित क्षेत्र बाहेक अरू सबै ठाउँ सुरक्षित छ भन्ने खालको सन्देश चाहिँ नेपाल पर्यटन बोर्डले पर्यटन विभागले दिन जरुरी छ। विदेशी पर्यटक जो चाहिँ नेपाल आउने चाहिँ प्लान गरिरहेका थिए सेप्टेम्बर अक्टोबरतिर, तिनीहरूको चाहिँ मुख्य अहिले आउने बेलामा चाहिँ नेपालमा चाहिँ यत्रो बाढी गएको छ, के भयो होला भन्ने चाहिँ एउटा त्रास चाहिँ फैलिएको छ। त्यो त्रासलाई न्यूनीकरण गर्न चाहिँ नेपाल सरकारले चाहिँ नेपाल सुरक्षित छ भन्ने खालको सन्देश दिन चाहिँ एकदमै जरुरी छ।
0: बाढीपछि आन्तरिक पर्यटकको आगमन पनि घटेको छ। बाह्य र आन्तरिक दुवै पर्यटकको चहल पहल कम हुँदा चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको छ।
2: हवस् त, खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: परराष्ट्र मन्त्रालयले सहायता बोकेर आउने मित्र राष्ट्र तथा संगठनका 24 हवाई उडानलाई अनुमति दिएको जनाएको छ। मन्त्रालयले दैनिक बुलेटिनमा उल्लेख गरे अनुसार विभिन्न देश र संगठनका उडान अनुमतिका लागि समन्वय गरिएको हो। मन्त्रालयले बेली ब्रिज, धेरै वजन बोक्ने ड्रोन, डीएनए जाँच सामग्री, मोबाइल एयर ट्राफिक कन्ट्रोल, जमिन मुनिको जानकारी दिने राडार, लेजर मिटर लगायतमा गरिएको पनि बताएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपाललाई चेक, भियतनाम, लात्भिया, लक्जमबर्ग लगायत 29 देश र 4 बहुपक्षीय संगठनले सहयोग गरेका छन्। मन्त्रालयका अनुसार बाढीमा 5,000 हराइरहँदा 500 35 मुलुकका हुन्। हाल नेपालमा भारत, चीन, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलियाका सुरुङ उद्धार कर्मीले जलविद्युत सुरुङ उद्धारमा काम गरिरहेका छन्। चीनको बाढीमा फँसेका मध्ये करिब 300 नेपाली फर्किएका वा फर्किने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। रसुवा बाढीले 4 जिल्लामा 55 खानेपानी आयोजना प्रभावित भएको तथ्याङ्क आएको छ।
1: नुवाकोटमा सबभन्दा बढी 22 समेत ती आयोजना प्रभावित भएका खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। धादिङमा 20, रसुवामा 8 र खुर्खामा 5 खानेपानी आयोजना प्रभावित भएका छन्। ती आयोजना 64 करोड रुपियाँका हुन्। आयोजना बन्द भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले नुवाकोटका विदुर र बट्टाहरूमा 4 ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको छ। प्रभावित केही ठाउँमा पानी ट्याङ्की, पानी तान्ने पम्प र पाइप लगायतका साधन वितरण गरिएको विभागले जनाएको छ। पानी तान्ने पम्प चलाउन डिजल जेनेरेटरको व्यवस्था गरिएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको छ। बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ।
0: मनाङमा यो वर्ष 177 हेक्टर जमिनमा स्याउ खेती भएको छ। यो खेतीबाट 2478 मेट्रिक टन उत्पादन भएको छ। नेपालकै सबैभन्दा ठूलो फार्म मानिएको मनाङ एग्रो प्रणालीले विक्रम सम्बत 2070 सालमा शुरू गरेको विकासी स्याउले अहिले त्यसैभरका हिमाली जिल्लामा उत्पादन थालेको फार्मका सञ्चालक समराज
2: यसपालि उत्पादन चाहिँ अलि राम्रो छ। अब धेरैमा 5 लाख जति आउँला, तर यसपालि चाहिँ साइज र कलर एकदम राम्रो आएछ।
0: भोटेकोशीको बाढीको असर चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा पनि परेको छ। बाढीले जलचर र थलचर प्रणालीको वासस्थानमा असर परेको हो। चितवनबाट अनिल ढकाल।
3: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा
4: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस नवलपरासी संयुक्त रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हो। त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चटजनको क्षेत्रहरूमा चाहिँ पक्कै नै असर परेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
3: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई, मगर गोई, रैथाने माछा, डल्फिनका प्राकृतिक जीवन चक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र, आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे
5: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ, सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र, नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
3: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाएको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनुभयो।
6: त्यसले एउटा कुनै महामारीको रूपमा, कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल पुग्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ। यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिराखेको छ र हाम्रो निकुञ्जभित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
0: असोज कार्तिकमा वनाशले हिमाल आरोहण गर्न 29 टोलीले

0: दिएका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS

0: नमुना संकलन गरिएकाले सब पहिचानका लागि आउने आफन्तको डिएनए नमुना संकलनका लागि आवश्यक प्रबन्ध गरिएको हो। सबबाट संकलन गरिएको डिएनए नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। आफन्तको डिएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई सब बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको पासवानको भनाइ छ।
1: बेलायत सरकारले बजेट जोगाउन सेनालाई अत्यावश्यक भएका सैन्य अभ्यास रोक्न निर्देशन दिएको छ, तर विदेशमा खटिने तयारीमा रहेका र सैनिक कारवाहीमा जान लागेका सैनिकको तालिम भने जारी रहनेछ। बेलायतमै तैनात र कुनै निश्चित अभियानको तयारीमा नरहेका सैनिक युनिटले भने सामूहिक सैन्य अभ्यास घटाउनु पर्नेछ। बीबीसीका जोनाथन बिलको रिपोर्ट।
2: Those British Army units not on operations have been told to halt plans for large training exercises because of the financial pressures facing the MOD. A defence source said this was not the Army's choice. This pause won't affect those units on deployment or about to go on operations in Estonia, the Falklands or Cyprus. They'll continue to train. But units back home are being told they cannot go ahead with large live fire exercises or war games on training areas like Salisbury Plain, what one soldier described as the nice-to-have training. An army spokesperson said instead it would prioritise activity that contributed most directly to readiness and operational effectiveness. The army says it's investing £2 billion to transform training by learning the lessons from the war in Ukraine, such as drone warfare. But the pause in other training will only highlight the MOD's continuing struggle to make ends meet and the growing pressure on the government to further increase defence spending.
1: संयुक्त राष्ट्रसङ्घ नेपालमा तत्कालको विपद सामनाका लागि 7.5 अर्ब रुपियाँ बराबरको सहयोग आह्वान गरेको छ। राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफानी डुजारिकले नेपालमा 84,000 मानिसलाई सहायता चाहिएको भन्दै मातहतका निकाय परिचालित भएको बताउनु भयो।
3: We and our humanitarian partners launched a nearly $50 million flash appeal to support the emergency response following the recent catastrophic flash floods and landslides. The World Food Program, in the first weeks after the disaster, dispatched some food for about 8,000 people and procured further 180 metric tons of food locally. UNICEF is also dispatching supplies to some of the hardest hit areas. The supplies from UNICEF will help families access safe water, strengthen disease prevention, support children's learning, and ensure frontline health and nutrition workers have the tools to identify and assist vulnerable children and mothers.
1: भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म 1,331 जनाको शव फेला परेको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, नवलपरासी र चितवनमा शव फेला परेका छन्। बाढी प्रभावित क्षेत्रमा हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। घाइते तथा प्रभावित गरी 5,929 जनाको उपचार भएको छ। काठमाडौँ, रसुवा, नुवाकोट र धादिङका 41 होल्डिङ सेन्टरमा 3,982 जना आश्रय लिइरहेका छन्। बेपत्ताको खोजी र राहत तथा उद्धारलाई अझ तीव्र बनाइएको प्राधिकरणले जनाएको छ। रसुवामा मात्रै 3,071 जना सम्पर्कविहीन छन्। 1,313 जनाको भने जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा 1,227 नेपाली र 86 विदेशी पर्यटक छन्। कुसाईकुण्ड क्षेत्रमा रोकिएका 145 तीर्थयात्री र स्थानीयलाई हेलिकप्टर मार्फत सुरक्षित स्थानमा ल्याइएको छ। बाढी र पहिरोबाट 1,500 निजी घरसहित सरकारी भवन, विद्यालय, ब्याङ्क, सड़क र पुलमा ठूलो क्षति पुगेको छ। 800 विद्युत आयोजना समेत प्रभावित भएका छन्। विस्थापित 7,033 जनालाई विभिन्न 12 सुरक्षित आश्रयस्थलमा राखिएको छ। जिल्लाको 83% क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन भएको छ भने सञ्चार सेवा पनि सञ्चालनमा आएको छ। भोजपुरको टेम्के मैयुङमा 137 महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ। मातृत्व जोगाउने अभियान अन्तर्गत सञ्चालन भएको 2 दिने निशुल्क स्वास्थ्य शिविरमा महिलाको स्वास्थ्य परीक्षणसँगै क्यान्सर सम्बन्धी सचेतना दिइएको हो। दुर्गम क्षेत्रका महिलालाई सहज स्वास्थ्य सेवा दिने र रोगको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा बाढीमा परेर 1341 जनाको मृत्यु भएको पुष्टि भएको छ तर हालसम्म 98 जनाको शवको मात्र शनाखत भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ प्राधिकरणका अनुसार 4996 जना अझै सम्पर्कविहीन छन् सम्पर्कविहीन हुनेमा रसुवाका 1967 नुवाकोटका 2340 विदेशी नागरिक 589 तथा सुरक्षाकर्मी र कर्मचारी 100 जना छन् घाइते भएका 6075

0: उपकरण र कामदार ओसार पसारमा प्रयोग भइरहेको छ। सर्वसाधारणका सवारी चल्न भने अझै केही समय लाग्नेछ। आगामी भदौ मसान्तसम्म सड़क सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र बनाइएको आयोजनाले जनाएको छ। त्यसका लागि स्लोप तथा भित्ता काट्ने, ग्राभलिङ र ग्रेडिङ मिलाउने लगायतका काम बाँकी छन्। निर्माणमा अहिले 7 एक्सकाभेटर, एउटा जेसीबी, एउटा लोडर र 2 बुलडोजर परिचालन गरिएको छ। आवश्यकता अनुसार उपकरण थप्दै जाने निर्माण कम्पनीले जनाएको छ।
1: बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत बिहान रसुवा पठाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले प्रभावित क्षेत्रमा हैजा तथा पानीसर्ने रोगको जोखिम घटाउन औषधि, खोप र स्वास्थ्य सामग्री तत्काल पुर्याउन निर्देशन दिनुभएको छ। प्रभावित क्षेत्रमा रोग निगरानी बढ़ाउने, सुरक्षित खानेपानी र सरसफाईमा ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। बाढ़ीका कारण खाने पानीका मुहान र वितरण प्रणालीमा क्षति पुगेपछि हैजा लगायत पानीजन्य जोखिम बढ़ेको छ। त्यसैले रोकथाम, रोगको छिटो पहिचान र उपचारलाई प्राथमिकता दिइएको छ। नुवाकोटको देवीघाटमा 60 मिटर लामो एको ब्रिज निर्माण थालिएको छ। भदौ 10 गतेको भोटीको शिवबाडीले तादी नदीको पक्की पुल बगाएपछि नेपाली सेनाले नयाँ पुल निर्माण अघि बढ़ाएको हो। विदुर 5 देवीघाटमा इन्जिनियर र सैनिक सहित 5 जनाको टोली पुल निर्माणमा खटिएको छ। केही दिनमै पुल निर्माण सकिने र पैदल तथा यातायात आवागमन सहज हुने सेनाले जनाएको छ। देवीघाटपछि भित्रवतीमा पनि एको ब्रिज सञ्चालन गरी जडान गरेर पुनः नुवाकोट र सबिचको यातायात सम्पर्क सहज बनाउने योजना छ। पृथ्वी राजमार्गको कृष्णवीर सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट 3 दिनमा 87,877 ग्यास सिलिण्डर काठमाडौँ भित्राइएको छ।
0: नेपाल आयल निगमका अनुसार कृष्णभीरमा पहिरो खसेर सड़क अवरूद्ध भएपछि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा ग्यास रिफिल गरेर काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ। कृष्णभीरको सड़क नियमित सञ्चालनमा नआएसम्म तराईका उद्योगबाटै ग्यास रिफिल गरेर वैकल्पिक बाटो हुँदै काठमाडौँ ल्याइने निगमले जनाएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ।
1: फेरी करिडोर अन्तर्गत जाजरकोट टोल्पा सड़क खण्डमा सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। यो सड़क पुनः सञ्चालनमा आएको छ। डोल्पाको त्रिपुरा सुन्दरी 5 छिप्रे दहमा बिहान करिब 8:30 पहिरो खसेको थियो। पहिरो पन्छाएपछि सड़क सञ्चालनमा आएको डोल्पाका डीएसपी अनिल राजगिरीले जानकारी दिनुभएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतबीच क्रेमलिनमा भएको वार्तालाई व्हाइट हाउसले महत्वपूर्ण भनेको छ। स्टीभ विटकफ र जेरार्ड कुस्नरसँग पुटिनको 3 घण्टाभन्दा बढ़ी वार्ता भएको हो। वार्तामा रूस र युक्रेन बीच युद्ध अन्त्य गर्ने विषयमा विभिन्न प्रस्तावमाथि छलफल भएको बताइएको छ। रूस र युक्रेनले वार्ताको क्रममा एकअर्काका राजधानी मस्को र किममाथि आक्रमण नगर्ने सहमति गरेका छन्। रूसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उसाकफले वार्ता रचनात्मक, स्पष्ट र निकै खुलेर भएको बताउनु भएको छ।
2: The conversation lasted more than 3 hours. It was substantive, constructive, extremely frank and confidential. The Russian side provided a clear and comprehensive assessment of the situation. In particular, note was made of the Russian army's advances in the combat zone. Confidence was expressed that the established objectives would be achieved, and naturally the necessity of addressing the root causes of the conflict was underscored.
3: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: जिल्ला प्रशासन कार्यालय गोर्खाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ. आज सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नहुँदासम्म पदयात्रा नगर्न आग्रह गरेको हो. आज बिहान नामरुङको थेराङ खोलामा बाढ़ी आउँदा यस क्षेत्रमा पदमार्ग होटल जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ. बाढ़ीले चुम्नुप्री गाउँपालिका वडा चार र वडा दुई जोड्ने फलामे पुल र देखि नमरुङ जंगल जाने बुढी गण्डकी नदीको झुलुङ्गी पुल समेत बगाएको प्रशासनले जनाएको छ. नेपाल रेड क्रस सोसाइटीले विदुर नगरपालिकामा खानेपानी सेवा सञ्चालनमा लगाएको छ. विदुर खानेपानी उपभोक्ता समितिसँगको समन्वयमा नगरपालिकाका आवश्यक पाँच ठाउँमा 5,000 लिटर क्षमताका खानेपानी ट्याङ्की राखेर खानेपानी वितरण शुरू गरिएको हो. हिजोदेखि बट्टार हावाघर आर्किड मार्ग र बसपार्क जाने बाटो लगायतका स्थानमा खानेपानी सेवा सञ्चालनमा आएको छ. यसबाट तत्काल करिब 400 घरदुरीका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको रेडक्रसले बताएको छ. नेपाल भलिबल लिग अन्तर्गत आज दुई खेल हुँदैछन्.

0: क्लाङमा रहेको बायोमास क्रिकेट उपमा आज भएको खेलमा नेपालले साउदीलाई 5 विकेटले हराएको हो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर पूरा गरेको हो। यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभरमा 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। एसिसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, कुवेत, ओमन, कतार र सिङ्गापुर छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनल पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। पृथ्वी राजमार्गको कृष्णवेद खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट 3 दिनमा 87,877 ग्यास सिलिण्डर काठमाडौँ भित्रिएको छ।
1: नेपाल आयल निगमका अनुसार कृष्णभीरमा पहिरो खसेर सड़क अवरूद्ध भएपछि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा ग्यास रिफिल गरेर काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ। कृष्णभीरको सड़क नियमित सञ्चालनमा नआएसम्म तराईका उद्योगबाटै ग्यास रिफिल गरेर वैकल्पिक बाटो हुँदै काठमाडौँ ल्याइने निगमले जनाएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ।
0: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क सञ्चालनको तयारी स्वरूप माथिल्लो भागमा खोलिएको ट्र्याक भने फराकिलो बनाउन थालिएको छ।
1: पहिरोले सड़क भाँसिएपछि मुख्य सड़क अवरुद्ध छ। त्यसैले डाँडामाथिबाट रुख तथा झाडी फाँडेर करिब 4 मिटर चौडा ट्र्याक खोलिएको हो। नौबिसे मुगलिन सड़क आयोजनाका अनुसार अहिले ट्र्याक निर्माण सामग्री, उपकरण र कामदार ओसार पसारमा प्रयोग भइरहेको छ। सर्वसाधारणका सवारी चल्न भने अझै केही समय लाग्नेछ। आगामी भदौ मसान्तसम्म सड़क सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र बनाइएको आयोजनाले जनाएको छ। त्यसका लागि स्लोप तथा भित्ता काट्ने, ग्राभलिङ र ग्रेडिङ मिलाउने लगायतका काम बाँकी छन्। निर्माणमा अहिले 7 एक्सकाभेटर, एउटा जेसीबी, एउटा लोडर र 2 बुलडोजर परिचालन गरिएको छ। आवश्यकता अनुसार उपकरण थप्दै जाने निर्माण कम्पनीले जनाएको छ।
0: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत बीच क्रेमलिनमा भएको वार्तालाई व्हाइट हाउसले महत्वपूर्ण भनेको छ। स्टिभ विटकफ र जेरार्ड कुस्नरसँग पुटिनको 3 घण्टाभन्दा बढी वार्ता भएको हो। वार्तामा रुस र युक्रेन बीच युद्ध अन्त्य गर्ने विषयमा विभिन्न प्रस्तावमाथि छलफल भएको बताइएको छ। रुस र युक्रेनले वार्ताको क्रममा एकअर्काका राजधानी मस्को र किवमाथि आक्रमण नगर्ने सहमति गरेका छन्। रुसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उसाकफले वार्ता रचनात्मक, स्पष्ट र निकै खुलेर भएको बताउनु भएको छ।
2: The conversation lasted more than 3 hours. It was substantive, constructive, extremely frank and confidential. The Russian side provided a clear and comprehensive assessment of the situation. In particular, note was made of the Russian army's advances in the combat zone. Confidence was expressed that the established objectives would be achieved, and naturally the necessity of addressing the root causes of the conflict was underscored.
0: काङ्ग्रेसका सभापति गगन कुमार थापाले पूर्व उपसभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालासँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। हवस् त, खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको विनाशकारी बाढीमा हराइरहेका महोत्तरीका विकास यादवको परिवारले आफ्ना छोरा खोजिदिन गुहार मागेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
4: जनकपुर धामदेखि करिब 8 किलोमिटर दक्षिण पश्चिममा रहेको महोत्तरीको पिपरा गाउँपालिका वार्ड नम्बर 3 यतिखेर एउटै चर्चा छ। इन्जिनियर विकास कुमार यादवको अवस्था के छ? भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढीमा हराइरहेका 5,000 जनामा त्रिशुली 3A कार्यरत इन्जिनियर विकास कुमार यादव पनि छन्। अनहोनीको आन्धीले सशंकित उनको परिवारमा ठुलो वज्रपातको संकेतले चिन्ता छ। सयौं बाल बालिकाको भविष्य सवारेका अवकाश प्राप्त शिक्षक शम्भुनाथ यादव अहिले छोरा विकास हराएको पीडामा छन्। मनमा आश रहे पनि विश्वास हुँदै गएको शम्भुनाथ आफ्नो छोरा त्रिशुली 3A फसेको दिनदेखि बेचैन छन्। बढ्दो दिन सँगै विकासको परिवारको पीडा असह्य बन्दै गएको छ। सरकारले कुनै उपाय लगाएर छोराको उद्धार गरिदिने आश भने शम्भुनाथको कायमै छ।
5: उद्धार गरेकै
4: नेपाल विद्युत प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत विकास श्रीमती इन्दिरा र छोरी रसुवामै बस्नु भएको थियो। भदौ 10 गते बिहान करिब 6:30 ड्युटीमा निस्केका विकासको श्रीमती इन्दिरासित बिहान 8:30 अन्तिम पटक व्हाट्सएपमा कुरा भएको थियो। खोज उद्धारमा ढिलाइ हुँदा श्रीमान बाहिर आउन नसकेको श्रीमती इन्दिरा यादवको गुनासो छ।
6: उहे त 4 दिन तक ल त ढिले कर देलकै सरकारको नि, आब 4 दिनको बादे कोनो अथी केलकै, नै त 4 दिन ढिलो नै कैने रहतै त लगभग हमरा सबके सर निकलि गेल रहतै 4 दिन पहिनाइते।
4: छोरा सकुशल घर फर्कियोस् भन्ने आशमा बुवा आमा मन्दिरमा पूजा पाठ गर्दै हिँडेका छन्। विकासको अवस्था बारे बेखबर पड़ोसी में सरकार ने अधावधि करी रहेको विनाशकारी

0: पारिने योगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्याउनेहरूका लागि छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालय परराष्ट्र मन्त्रालयका अनुसार कोषमा प्रत्यक्ष सहयोग रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढ़ी हुने अवस्थाले झन्झट हुने देखिएकाले अन्य खाताहरू प्रयोग गर्न भनिएको हो। नियोगहरूले तोकिएको ढाँचामा जम्मा भएको दैनिक अभिलेख राख्नुपर्नेछ। संकलित रकम प्रत्येक महिना तोकिएको राहत खातामा स्थानान्तरण गर्नुपर्नेछ। अहिलेसम्म सरकारले दैवी प्रकोप उद्धार कोषमा कोषको खातामा सिधै जम्मा गर्ने व्यवस्था मिलाएको थियो। मन्त्रालय तथा विदेश स्थित नेपाली नियोगहरूले सबै मित्र राष्ट्रहरूसँग निकट समन्वय गरी यात्रा सम्बन्धी सूचनाहरू बाढीबाट प्रभावित विशेष क्षेत्रहरूमा मात्र सीमित राख्ने प्रयास गरिरहेको पनि जानकारी दिएका छन्। धुरेखेल अस्पतालले बाढीका कारण प्रत्यक्ष प्रभावित परिवारका सदस्यहरूलाई अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू एक वर्षसम्म निशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। प्रभावित परिवारहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा लाग्ने आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको अस्पतालले जनाएको छ। साथै अस्पतालले आफ्नो क्षमता अनुसार बाढी प्रभावित समुदायहरूमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा सहकार्य र सहयोग गर्ने तयारी गरिरहेको पनि विज्ञप्ति मार्फत जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाली मनासलो र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारी अवस्थामा रहेका वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नभएसम्मका लागि पदयात्रा नगर्न आग्रह गरेको हो। आज बिहान नामरूङको थेराङ खोलामा बाढ़ी आउँदा यस क्षेत्रमा पदमार्ग होटल जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। बाढ़ीले चुम्बनुब्री गाउँपालिका वडा 4 र वडा 2 जोड्ने फलामे पुल र गाउँपालिकादेखि नामरूङ जंगल जाने बुढी गण्डकी नदीको झोलुङ्गी पुल समेत बगाएको प्रशासनले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णबेरमा सड़क सञ्चालनको तयारी स्वरूप माथिल्लो भागमा खोलिएको ट्रैक फराकिला बनाउन थालिएको छ।
1: पहिरोले सड़क भासिएपछि मुख्य सड़क अवरुद्ध छ। त्यसैले डाँडामाथिबाट रुख तथा झाड़ी फाँडेर करिब 4 मिटर चौडा ट्रैक खोलिएको हो। नौबिसे मुगलिन सड़क आयोजनाका अनुसार अहिले ट्रैक निर्माण सामग्री उपकरण र कामदार ओसार पसारमा प्रयोग भइरहेको छ। सर्वसाधारणका सवारी चल्न भने अझै केही समय लाग्नेछ। आगामी भदौ मसान्तसम्म सड़क सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र बनाइएको आयोजनाले जनाएको छ। त्यसका लागि स्लोप तथा भित्ता काट्ने, ग्राभलिङ र ग्रेडिङ मिलाउने लगायतका काम बाँकी छन्।
0: अब त खबर यति नै। नमस्कार।
2: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: कांग्रेस नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोकी कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटमा बोल्दै लेखक
4: हामीले अझैसम्मको मतदाता अप्नाएर पार्टी मिलाउने हिजो एक वर्षदेखि कोसिस गरिराखेका छौँ। झन्डै एक वर्ष भइसक्यो, अहिले पनि हाम्रो त्यो प्रयत्न छ। अहिले पनि म भनिराखेका छु त, अहिले पनि उपाय छ, अधिवेशन रोकौँ न। आफ्नो यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है? फेरि यो कुरा प्रश्न भन्नुपर्छ साथीहरूलाई। कुरो अलमल गरेर के अर्थ छैन। अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ। पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ, अधिवेशन। त्यसो भए अहिले पनि भन्दै अनि सर्वोच्चको फैसला पुऱ्याउन त त्यो पनि भनिराखे। यो राजनीति कुरा अब अदालतले यसो भनिहाले, अदालतले एउटा आदेश हाम्रो पक्षमा गर्ने बित्तिकै हो हाम्रो पक्षमा त फैसला आइसक्यो भन्ने। तर मूल मुद्दा त विचारा दिन्छ नि, मूल विषय त विचारा दिन्छ नि, को आधिकारिक भन्ने कुरा त विचारा दिन्छ नि। त्यसो भएको हुनाले अहिले पनि हामी पार्टी मिलाउने कुरामा, भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ। र म के आग्रह गर्न चाहन्छु भने यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ।
3: भोटेकोसी बाढीको कहरपछि अहिले सिङ्गो देश नै पीड़ितहरूलाई राहत र सहयोगमा जुटेको छ। यो समय विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आआफ्नो तर्फबाट सहयोग गरेका उदाहरण छोडेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट एउटा समूह स्वतस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ। टोलीका प्रमुख राजु बसगाई
5: यस्तो थियो, अब यत्रो बाढी आयो देशमा, एकदम अनएक्सपेक्टेड भयो सबै कुराहरू। अब त्यहाँ गएर देख्दाखेरि त एकदमै त्यो मन थामि नसक्नु अवस्था थियो। अब सकेसम्म हामीहरूले आफ्नो तर्फबाट जति सकिन्छ एउटा हेल्प गरौँ भनेर हामीले श्रमदान सहितको अलिकति खाद्यान्न सामानहरू, पानीको अलिकति समस्या रहेछ, त्यो हामी गएको चाहिँ गल्छी बैरानी भन्ने ठाउँमा, यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू, अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 वटा त्यो प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको

0: भएकोले हामी सोझै स्वतः रूपमै गयौँ। अब त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस् राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए दुई दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक भौतिकमा सकिन्छ भौतिक श्रमदान सकिन्छ श्रमदान चाहिँ दिन दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
1: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक जति पीडितहरू हुनुहुन्छ के देख्नु भएको छ, के चाहिँ आवश्यक छ उहाँहरूलाई
0: तत्कालको लागि अहिले खाने पानी? त्यहाँ किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भएको ठाउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन, अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्ट्रोइड भएको छ पाइपहरूको लाइनहरू। मेन भनेको एकदम पानीको आवश्यकता हो। लगभग खाद्यान्नहरू त लगभग कोही संस्था कोही व्यक्तिहरूले अभिवन सरकारबाटै पनि लगभग गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मान्छे।
1: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ कि कसरी सहयोग गर्ने?
0: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अलिक दिनमा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले पार्टी छाड्नु भएको छ। उहाँले महामन्त्री लगायत सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ। विज्ञप्ति जारी गर्दै पाठकले पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापना कालदेखिकै दिक्क लाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थीपूर्ण तिक्त संघर्ष झन्झाँगिँदै गएको गुनासो गर्नुभएको छ। आफू लगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना नदेखेको पनि उहाँले बताउनु भएको छ। पाठक रविन्द्र मिश्रसँगै विवेक साझा पार्टीबाट राप्रपामा जानु भएको थियो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: धादिङको कृष्णवीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी चाप परेको छ। गत भदौ 10 गते भोटेघुसी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो। सड़क सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन्। मुख्य राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक सड़कमा सवारीको चाप थपिएपछि आवागमनमा समेत प्रभाव परेको छ। राजमार्गका विभिन्न स्थानमा सड़क बगाएका कारण मरमत र पुनः सञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्या वृद्धि भएको हो। काठमाडौँका विभिन्न सार्वजनिक स्थानहरूमा मधेसवासी समुदायलाई लक्षित गर्दै सामाजिक सद्भावमा खलल पुर्याउने र द्वन्द भड्काउने व्यक्ति लेखिएको आरोपमा एकजना पक्राउ परेका छन्। खोटाङ जिल्लाको बाक्सिला नगरपालिका 15 हाल काठमाडौँ संखमूल बस्ने 35 वर्षीय विशाल गुरुङ पक्राउ परेका हुन्। उनलाई संखमूलबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गुरुङले लामो समयदेखि काठमाडौँका सार्वजनिक स्थलहरूमा मधेसी समुदायलाई हच्याउने र घृणा फैलाउने प्रकृतिका शब्दहरू लेख्दै आएका थिए। उनलाई सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा हिरासतमा लिइएको हो। बाढ़ीका कारण मनासलु पदमार्ग अवरुद्ध भएको छ। आज बिहान मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा आएको बाढ़ीका कारण पदमार्ग अवरुद्ध भएको हो। बाढ़ीपछि जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाश नहुँदासम्मका लागि मनासलु पदमार्ग र लार्केपास यात्रामा रोक लगाएको छ। बाढ़ीले दुई पुल बगाएको सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले बताउनु भएको छ। उहाँका अनुसार उत्तरी गोर्खाको चुमन नुप्री गाउँ परेका चार नामरुङ को बुढी गण्डकी र थेराङ खोलाको बाढ़ीले दुई पुल र दुई जलविद्युत आयोजना बगाएको छ। बाढ़ीका कारण हालसम्म कुनै मानवीय क्षति भने भएको छैन। यस वर्षको जगदम्बाश्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ। यस्तै मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार वीणा जोशीको नेवार समुदायको परम्परागत मुकुण्डो नाचलाई दिने निर्णय गरेको छ। मदन पुरस्कार 2082का लागि उत्कृष्ट 10 कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो। ती उत्कृष्ट कृतिमध्ये नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार 2082 प्रदान गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभएको छ। पुरस्कारको राशि 4,00,000 छ। काँग्रेसका नेता रमेश डिकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोके काँग्रेस फुट्नबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा बोल्दै लेखक
4: हामीले अझैसम्मको मतदाता अप्नाएर पार्टी मिलाउने हिजो 1 वर्षदेखि कोसिस गरिराखेका छौँ। झन्डै

0: भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ। र म के आग्रह गर्न चाहन्छु भने यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ।
1: पृथ्वी राजमार्गको कृष्णवर खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट 3 दिनमा 87,877 ग्यास सिलिण्डर काठमाडौँ भित्रिएको छ।
2: नेपाल आयल निगमका अनुसार कृष्णभीरमा पहिरो खसेर सड़क अवरूद्ध भएपछि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा ग्यास रिफिल गरेर काठमाडौँ ल्याउने व्यवस्था गरिएको छ। कृष्णभीरको सड़क नियमित सञ्चालनमा नआएसम्म तराईका उद्योगबाटै ग्यास रिफिल गरेर वैकल्पिक बाटो हुँदै काठमाडौँ ल्याइने निगमले जनाएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ।
1: रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतबीच क्रेमलिनमा भएको वार्तालाई व्हाइट हाउसले महत्वपूर्ण भनेको छ। स्टिभ विटकफ र जेरार्ड कुश्नरसँग पुटिनको 3 घण्टाभन्दा बढी वार्ता भएको हो। वार्तामा रूस र युक्रेन बीच युद्ध अन्त्य गर्ने विषयमा विभिन्न प्रस्तावमाथि छलफल भएको बताइएको छ। रूस र युक्रेनले वार्ताको क्रममा एकअर्काका राजधानी मस्को र किममाथि आक्रमण नगर्ने सहमति गरेका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भोटेघुसी नदीमा गएको विनाशकारी बाढीमा परेर मृत्यु भएका मध्ये हालसम्म 1341 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1341 जनाको शव भेटिएको हो। भेटिएका मध्ये 98 जनाको मात्र शव पहिचान गरेर मृतकका आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अब 4996 जना सम्पर्कविहीन छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा छन् भने बाँकी आफ्नो घर गएका छन्। भोटेघुसी बाढीको कहरपछि अहिले सिङ्गो देश नै बाढी पीड़ितलाई राहत र सहयोगका लागि जुटेको छ। यति बेला विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आफ्नो क्षेत्रबाट सहयोग र उदाहरण छोडेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट 25 जनाको एउटा युवा समूहले स्वतस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ। टोलीका प्रमुख राजु बजगाई
4: हामी गएको चाहिँ गल्ती भैरनी भन्ने ठाउँमा यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 वटा प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि 2 रुम चाहिँ हामी 25 जना गएको थियौँ। कन्टिन्यू 5-6 घन्टा काम गरेर 2 रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजाग्दो रहेछ। अनि त्यसरी गरेर आयौँ।
3: हजुर, स्वतस्फूर्त रूपमा जानुभयो?
4: स्वतस्फूर्त रूपमा, यस्तो भयो, यस्तो दुःखद घडीमा जति सकिन्छ कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वतस्फूर्त रूपमै गयौँ। त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए 2 दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
3: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
4: तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भक्साउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन। अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्टोरेट भएको छ पाइपहरूको लाइनहरू। मेन भनेको एकदम पानीको आवश्यकता हो। लगभग खाद्यान्नहरू त लगभग कोही संस्था कोही व्यक्तिहरूले अभिभावन सरकारबाटै पनि लगभग गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मान्छे।
3: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ?
4: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अलिक दिनमा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
3: रसुवाको बाढीमा

0: हुँदै गएको शम्भुनाथ आफ्नो छोरा त्रिशुली 3A मा फसेको दिनदेखि बेचैन छन्। बढ्दो दिन सँगै विकासको परिवारको पीडा असह्य बन्दै गएको छ। सरकारले कुनै उपाय लगाएर छोराको उद्धार गरिदिने आस भने शम्भुनाथको कायमै छ।
1: उद्धार गरेको नै नाम कहीँ नेपाल सरकारको हाम्रो बेटा 10 दिन छ गाउँमा कुनै चीज पत्ते हतो पत्ते नै।
0: 2072 सालदेखि नेपाल विद्युत प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत विकास श्रीमती इन्दिरा र छोरीसँगै रसुवामै बस्नु भएको थियो। भदौ 10 गते बिहान करिब 6:30 बजे ड्युटीमा निस्केका विकासको श्रीमती इन्दिरासित बिहान 8:30 बजेतिर अन्तिम पटक व्हाट्सएपमा कुरा भएको थियो। खोज उद्धारमा ढिलाइ हुँदा श्रीमान बाहिर आउन नसकेको श्रीमती इन्दिरा यादवको गुनासो छ।
2: उहे त 4 दिन तक त ढिले कदलके सरकार गर्ने, अब 4 दिनको बादे कोनो अथी केलके, नै त 4 दिन ढिलो नै कैने रहते त लगभग हमरा सबके सर निकलि गेल रहते 4 दिन पहिनाइते।
0: छोरा सकुशल घर फर्कियोस भन्ने आसमा बुवा आमा मन्दिरमा पूजा पाठ गर्दै हिँडेका छन्। विकासको अवस्था बारे बेखबर पड़ोसीमा पनि सरकारले अधावधि गरिरहेको विनाशकारी बाढी सम्बन्धी सूचनाले कौतूहलता बढाएको छ। सुरुदेखि पढाइमा अब्बल विकास, गाउँ समाजको मात्रै होइन देशकै होनहार र ऊर्जावान सम्पत्ति रहेको टिप्पणी उनका पड़ोसीहरूको छ। सरकारले उनको खोज र उद्धारमा देखाउनु पर्ने तदारुकता नदेखाएको गुनासो विकासका पड़ोसी समेत रहनुभएका वार्ड नम्बर 3 का वार्ड सदस्य कमलेश ठाकुरको छ।
3: विकासको जल्दी से जल्दी खोज उद्धार होइस होइन, हाम्रा सबके वार्डको बहुत एगो होनहार लड़का छ, खोज उद्धारमा कनि ढिलाइ जका देख रहल छी कि खास होब पर्दै।
0: रसुवाको बाढीले कयौं परिवारको चिराग खोसेको छ भने कयौंको सुहाग।
4: काङ्ग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन तत्काल महाधिवेशन प्रक्रिया तत्काल नरोकी काँग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दुधारा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटमा बोल्दै नेता लेखक
5: हामीले अझैसम्मको लचकता अप्नाएर पार्टी मिलाउने हिजो 1 वर्षदेखि कोसिस गरिराखेका छौँ, झन्डै 1 वर्ष भइसक्यो। अहिले पनि हाम्रो त्यो प्रयत्न छ, अहिले पनि म भनिराखेका छु त, अहिले पनि उपाय छ, अधिवेशन रोकौँ न आफ्नो। यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है, फेरि यो कुरा प्रष्ट भन्नुपर्छ साथीहरूलाई, कुरो अलमल गरेर के अर्थ छैन। अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ, पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ अधिवेशन। त्यसो भए अहिले पनि भन्दै अहिले सर्वोच्चको फैसला पुरा हुन त ल त्यो पनि भनिराखे, यो राजनीति पुरा। अब अदालतले यसो भनिहाले, अदालतले एउटा आदेश हाम्रो पक्षमा गर्ने बित्तिकै हो हाम्रो पक्षमा त फैसला आइसक्यो भन्ने, तर मूल मुद्दा त विचाराधीन छ नि, मूल विषय त विचाराधीन छ नि, को अधिकारी भन्ने कुरा त विचाराधीन छ। त्यसो भएको हुनाले अहिले पनि हामी पार्टी मिलाउने कुरामा, भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ। र म के आग्रह गर्न चाहन्छु भने यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ।
4: अब खबर फटाफट।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षमा 18 लाख परिवार लाभान्वित, 39 अर्ब खर्च हुँदा 23 लाख भन्दा बढीले रोजगारी पाए। वीरगंजको क्यासिनोमा प्रहरी छापा, 8 जना पक्राउ, नेपालीलाई जुवा खेलाएको आरोपमा कर्मचारी सहित अनुसन्धान अघि बढ्यो। भोजपुरको टेम्के मैयोका 137 महिलाको निशुल्क स्तन तथा पाठेघर क्यान्सर परीक्षण, परीक्षणका क्रममा 2 महिलामा क्यान्सरको प्रारम्भिक शंकास्पद लक्षण भेटियो। सर्लाहीको नाडीमन तालमा पुनः बढ्दै पर्यटकीय चहल पहल, संरक्षण र व्यवस्थापनमा कमजोरीले पर्यटन प्रवर्धनमा चुनौती। सामाजिक सञ्जालबाट सिकेको ज्ञान व्यवहारमा उतार्दै कपिल वस्तुका किसान रामप्रसाद बेलवासे ड्रागन फ्रूटको खेती थाले, बजार र राम्रो मूल्य पाएपछि व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै।
4: राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जेरार्ड कुश्नर युक्रेनको राजधानी किएव पुगेका छन्। रूसले युक्रेनमाथि पूर्ण स्तरको सैन्य आक्रमण शुरू गरे यता अमेरिकी उच्च अधिकारीहरूको यो पहिलो किएव भ्रमण हो। युक्रेन रूस युद्ध अन्त्यका लागि भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूका बीच दूतहरू किएव पुगेका हुन्। यसअघि हिजो उनीहरूले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए। किएवमा रहेका बीबीसी संवाददाता जेम्स ल्यान्डल।
7: President Zelensky said he'd spoken to both Mr. Witkoff and Mr. Kushner yesterday, and he was ready for what he called substantive discussions. The White House said they were looking forward to equally productive talks that they'd had in Moscow yesterday. Both sides say that the US negotiators and envoys are coming with ideas for what they call next steps, but the language is opaque, it is very vague, nobody knows what the detail is.
4: लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट

डोभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हराएको हो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर पूरा गरेको हो। यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। एसिसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, कुवेत, ओमन, कतार र सिङ्गापुर छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनल पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: रसुवाको बोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परेर मृत्यु भएका मध्ये हालसम्म 1341 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1341 जनाको शव भेटिएको हो। भेटिएका मध्ये 98 जनाको मात्र शव पहिचान गरेर मृतकका आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अब 4996 जना सम्पर्कविहीन छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा छन् भने बाँकी आफ्नो घर गएका छन्। बाढीको कहरपछि अहिले सिङ्गो देश नै बाढी पीड़ितलाई राहत र सहयोगका लागि जुटेको छ। यति बेला विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आफ्नो क्षेत्रबाट सहयोग र उदाहरण छोडेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट 25 जनाको एउटा युवा समूहले स्वतस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ। टोलीका प्रमुख राजु बस्गाई,
4: हामी गएको चाहिँ गल्ती कोइरानी भन्ने ठाउँमा, यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू, अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि दुईवटा रुम चाहिँ हामी 25 गएको थियौँ, कन्टिन्यू 5-6 काम गरेर दुईवटा रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजस्तो रहेछ, अनि त्यसरी गरेर आयौँ।
3: हजुर, स्वतस्फूर्त रूपमा जानुभयो?
4: स्वतस्फूर्त रूपमा, यस्तो भयो, यस्तो दुःखद घडीमा जति सकिन्छ, कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वतस्फूर्त रूपमै गयौँ। त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए 2 दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिन दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
3: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
4: तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भत्काउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन, अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्टोरेट भएको छ पाइपहरूको लाइनहरू। मेन भनेको एकदम पानीको आवश्यकता हो। लगभग खाद्यान्नहरू त लगभग कोही संस्था कोही व्यक्तिहरूले अभिभावन सरकारबाटै पनि लगभग गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु म्याम।
3: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ?
4: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अलिक दिनमा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
3: काङ्ग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोकी काङ्ग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दुधारा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटमा बोल्दै नेता लेखक,
5: हामीले अझैसम्मको लचकता अप्नाएर पार्टी मिलाउने हिजो 1 वर्षदेखि कोसिस गरिराखेका छौँ, झन्डै 1 वर्ष भइसक्यो। अहिले पनि हाम्रो त्यो प्रयत्न छ, अहिले पनि म भनिराखेका छु त, अहिले पनि उपाय छ, अधिवेशन रोकौँ न आफ्नो। यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है, फेरि यो कुरा प्रष्ट भन्नुपर्छ साथीहरूलाई। कुरो अलमल गरेर के अर्थ छैन, अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ। पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ अधिवेशन। त्यसो भए अहिले पनि भन्दै अनि सर्वोच्चको फैसला पुऱ्याउनु त ल, त्यो पनि भनिराखे। यो राजनीति कुरा अब अदालतले यसो भनिहाले, अदालतले एउटा आदेश हाल्न पर्छ।

0: समका खबर यति नै, नमस्कार।
1: यो BFBS कुल खबर।

दिएको छैन कसम कहिले दुई हात थामेरा रोएको छैन।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: रसुवाको भोटेघुसी नदीमा गएको विनाशकारी बाढीमा परेर मृत्यु भएका मध्ये हालसम्म 1341 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1341 जनाको शव भेटिएको हो। भेटिएका मध्ये 98 जनाको मात्र शव पहिचान गरेर मृतकका आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अब 4996 जना सम्पर्कविहीन छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा छन् भने बाँकी आफ्नो घर गएका छन्। बाढीको कहरपछि अहिले सिङ्गो देश नै बाढी पीड़ितलाई राहत र सहयोगका लागि जुटेको छ। यति बेला विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आफ्नो क्षेत्रबाट सहयोग र उदाहरण छोडेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट 25 जनाको एउटा युवा समूहले स्वतस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ। टोलीका प्रमुख राजु बस्गाई
4: हामी गएको चाहिँ गल्ती भइरहनी भन्ने ठाउँमा यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 वटा प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि 2 रुम चाहिँ हामी 25 जना गएको थियौँ। कन्टिन्यू 5-6 घन्टा काम गरेर 2 रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को पिपरहरूमा हालेर लगिजस्तो रहेछ, त्यसरी गरेर आयौँ।
3: स्वतस्फूर्त रूपमा जानुभयो?
4: स्वतस्फूर्त रूपमा यस्तो भयो। यस्तो दुःखद घडीमा जति सकिन्छ कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ। त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा 1 दिन नभए 2 दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिन दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
3: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
4: तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भएको ठाउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन। अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्वेज भएको छ पाइपहरूको लाइनहरू। मेन भनेको एकदम पानीको आवश्यकता हो। लगभग खाद्यान्नहरू त लगभग कोही संस्था कोही व्यक्तिहरूले अभिवन सरकारबाटै पनि लगभग गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मन चाहिँ।
3: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ?
4: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अन्तिममा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
3: काङ्ग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोके काङ्ग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दुधारा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटमा बोल्दै नेता लेखक
5: हामीले अझैसम्मको मतदाता अप्नाएर पार्टी मिलाउने हिजो 1 वर्षदेखि कोसिस गरिराखेका छौँ, झन्डै 1 वर्ष भइसक्यो। अहिले पनि हाम्रो त्यो प्रयत्न छ, अहिले पनि म भनिराखेको छु त, अहिले पनि उपाय छ, अधिवेशन रोक्नु न आफ्नो। यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है, फेरि यो कुरा प्रश्न भन्नुपर्छ साथीहरूलाई। कुरो अलमल गरेर के अर्थ छैन। अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ। पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ अधिवेशन। त्यसो भए अहिले पनि भन्दै अनि सर्वोच्चको फैसला पुऱ्याउन त त्यो पनि भनिराखे। यो राजनीति कुरा अब अदालतले यसो भनिहाल्यो, अदालतले एउटा आदेश हाम्रो पक्षमा गर्ने बित्तिकै हो हाम्रो पक्षमा त फैसला आइसक्यो भन्ने। तर मूल मुद्दा त विचारा दिन्छ नि, मूल विषय त विचारा दिन्छ नि, को आधिकारिक भन्ने कुरा त विचारा दिन्छ नि। त्यसो भएको हुनाले अहिले पनि हामी पार्टी मिलाउने कुरामा, भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ। र म के आग्रह गर्न चाहन्छु भने यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ।
3: लगातार तेस्रो जीत सहित नेपाल एसीसी प्रीमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हराएको हो।

0: स्थानीय समुदायमा
1: लाइभ भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भुटेको सिबारीमा हालसम्म 1342 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा ज्यान गुमाएका मध्ये 98 जनाको शनाखत भएको छ। प्राधिकरणका अनुसार विभिन्न जल विद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी छ। हाल त्रिशुली 3A आयोजनाको सुरुङमा 160 मिटर, त्रिशुली 3B मिटर र स्वागढ़ीमा 275 मिटर, लाङचाङमा 150 मिटर र चिलिमेमा 170 मिटरसम्म पुगेर उद्धार टोलीले खोजी जारी राखेका छन्। चीनसँगका मुख्य दुई नाका र स्वागढ़ी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतिको बाढ़ीपछि र स्वागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरोला नाका मात्र सञ्चालनमा छ। नाका फेरीसँगै नजिकै गरेका चाडबाड़का लागि बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाण्डुसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र स्वागढ़ीबाट 1.5 लाख रूपियाँ ढुवाने खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरोला नाकाबाट ल्याउँदा झन्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीको भनाइ छ। साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मर्मत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन र कोरोलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। भोटेकुसी बाढ़ीको कहरपछि अहिले सिंगो देश नै पीड़ितलाई राहत र सहयोगका लागि जुटेको छ। यति बेला विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आफ्नो तर्फबाट सहयोग गरेका उदाहरण छोडेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट 25 जनाको एउटा युवा समूहले स्वतै स्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरिरहेको छ। टोलीका प्रमुख राजु बस्काई:
4: हामी गएको चाहिँ कल्ची कोइरानी भन्ने ठाउँमा, यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू, अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 वटा प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि दुईवटा रुम चाहिँ हामी 25 जना गएको थियौँ, कन्टिन्यू 5-6 घन्टा काम गरेर दुईवटा रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजस्तो रहेछ, त्यसरी गरेर आयौँ।
5: हजुर, स्वतः स्फूर्त रूपमा जानुभयो?
4: स्वतः स्फूर्त रूपमा, यस्तो भयो, यस्तो दुःखद घडीमा जति सकिन्छ, कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ। त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ, जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए दुई दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिन दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
5: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
4: तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भएको ठाउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन। अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्टोरेट भएको छ पाइपहरूको लाइनहरू। मेन भनेको एकदम पानीको आवश्यकता हो। लगभग खाद्यान्नहरू त लगभग कोही संस्था कोही व्यक्तिहरूले अभिवन सरकारबाटै पनि लगभग गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मन त्यहाँ।
5: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ?
4: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अन्तिममा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकफ र जारेड कुशोर युक्रेनको राजधानी किव पुगेका छन्। रुसले युक्रेनमाथि पूर्ण स्तरको सैन्य आक्रमण शुरू गरे त अमेरिकी उच्च अधिकारीहरूको यो पहिलो किव भ्रमण रहेको हो। युक्रेन रुस युद्ध अन्त्यका लागि भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूका बीच दूतहरू किव पुगेका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: र सुवाको विनाशकारी बाढीमा हराइरहेका महोत्तरीका विकास यादव परिवारले आफ्ना छोरा खोजिदिन गुहार मागेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
4: जनकपुर धामदेखि करिब 8 किलोमिटर दक्षिण पश्चिममा रहेको महोत्तरीको पिपरा गाउँपालिका वार्ड नम्बर 3 यतिखेर एउटै चर्चा छ। इन्जिनियर विकास कुमार यादवको अवस्था के छ? भदौ 10 गते र सुवामा आएको विनाशकारी बाढीमा हराइरहेका 5,000 जनामा त्रिशुली 3A कार्यरत इन्जिनियर विकास कुमार यादव पनि छन्। अनहोनीको आन्धीले सशंकित उनको परिवारमा ठुलो वज्रपातको संकेतले चिन्ता छ। सयौं बाल बालिकाको भविष्य सवारेका अवकाश प्राप्त शिक्षक शम्भुनाथ यादव अहिले छोरा विकास हराएको पीडामा छन्। मनमा आश रहे पनि विश्वास कम हुँदै गएको शम्भुनाथ आफ्नो छोरा त्रिशुली 3A फसेको दिनदेखि बेचैन छन्। बढ्दो दिन सँगै विकासको परिवारको पीडा असह्य बन्दै गएको छ। सरकारले कुनै उपाय लगाएर छोराको उद्धार गरिदिने आस भने शम्भुनाथको कायमै छ।
5: उद्धार गरेको नेपाल सरकारले बेटा 10 दिन साल देखि
4: नेपाल विद्युत प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत विकास श्रीमती इन्दिरा र छोरी सँगै रसुवामै बस्नु भएको थियो। भदौ 10 गते बिहान करिब 6:30 ड्युटीमा निस्केका विकासको श्रीमती इन्दिरासित बिहान 8:30 अन्तिम पटक व्हाट्सएपमा कुरा भएको थियो। खोज उद्धारमा ढिलाइ हुँदा श्रीमान बाहिर आउन नसकेको श्रीमती इन्दिरा यादवको गुनासो छ।
6: उहे त 4 दिन तक त ढिलै कदेलके सरकार गर्ने अब 4 दिनको बादे कोनो अथी केलके नै त 4 दिन ढिलो नै कैने रहते त लगभग हमरा सबके सर निकलि गेल रहते 4 दिन पहिने अयते।
4: छोरा सकुशल घर फर्कियोस् भन्ने आशमा बुवा आमा मन्दिरमा पूजा पाठ गर्दै हिँडेका छन्। विकासको अवस्था बारे बेखबर पड़ोसीमा पनि सरकारले अधावधि गरिरहेको विनाशकारी बाढी सम्बन्धी सूचनाले कौतूहलता बढाएको छ। सुरुदेखि पढाइमा अब्बल विकास गाउँ समाजको मात्रै होइन देशकै होनहार र ऊर्जावान सम्पत्ति रहेको टिप्पणी उनका पड़ोसीहरूको छ। सरकारले उनको खोज र उद्धारमा देखाउनु पर्ने तदारुकता नदेखाएको गुनासो विकासका पड़ोसी समेत रहनुभएका वार्ड नम्बर 3 वडा सदस्य कमलेश ठाकुरको छ।
7: विकासले जल्दी से जल्दी खोज उद्धार होइस होइन हामीले वार्डको बहुत एगो होनहार लड़का छ खोज उद्धारमा पनि ढिलाइ
4: रसुवाको बाढीले कयौं परिवारको चिराग खोसेको छ भने कयौंको सुहाग।
3: रसुवाको भोटेको सीमा आएको बाढीका कारण कर्णाली प्रदेशका अझ 168 व्यक्तिको अवस्था अज्ञात छ।
8: भोटेकोशी बाढीमा परेर कर्णाली प्रदेशका 10 जिल्लाका 248 जना सम्पर्कविहीन भएका मध्ये 78 जना सम्पर्कमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ परीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभएको छ। बाढीबाट 2 जनाको मृत्यु भएको वहाँले बताउनु भएको छ। मृत्यु हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका 2 नहकुल शर्मा र सल्यानको बागचौर नगरपालिका 10 पीपल नेटाका 20 वर्षीय आयुष खड्का हुनुहुन्छ। उहाँहरू दुवैको दाह संस्कार गरिएको छ। कर्णाली प्रदेश प्रहरीले उपलब्ध गराएको विवरण अनुसार अज्ञात अवस्थामा हुनेमा सबैभन्दा धेरै जुम्लाका 63 जना छन्। यसै सल्यानका 51, सुर्खेतका 15, मोगुका 11, रूकुम पश्चिमका 7, हुम्ला र कालीकोटका 6, दैलेखका 5 तथा जाजरकोट र डोल्पाका 2 जनाको अवस्था अज्ञात रहेको प्रहरी वरिष्ठ परीक्षक राठौरले बताउनु भएको छ। अज्ञात अवस्थामा रहेकामा 134 पुरूष, 26 महिला तथा 8 बालबालिका छन्।
3: स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क भोलि बिहानदेखि आंशिक बन्द गर्ने भएको छ।
8: तोइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा कृष्णवीरको सड़क मर्मत कार्य सम्पन्न भएर सवारी आवागमन सञ्चालन नहुन्जेलसम्म सड़क आंशिक बन्द हुनेछ। सवारी आंशिक रूपमा बन्द गरेर तुइन खोलामा समय समयमा गइरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउने लगायतका काम गर्न लागि हो। सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागि हो। सूचना अनुसार बेला बेला सवारी साधन सञ्चालनका लागि खुला पनि गरिनेछ। नारायणगढ़ मुगलिन सड़क बिहान 8 बजेदेखि 8:30 बजेसम्म, 10:30 बजेदेखि 11 बजेसम्म, दिउँसो 1 बजेदेखि 1:30 बजे, 3:50 देखि 4 बजे र साँझ 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। यसबाहेकको समय सो ठाउँमा सवारी रोकेर काम हुनेछ।
3: अब खबर फटाफट।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षमा 18 लाख परिवार लाभान्वित, 39 अर्ब खर्च हुँदा 23 लाख भन्दा बढीले रोजगारी पाए। वीरगंजको क्यासिनोमा प्रहरी छापा, 8 जना पक्राउ, नेपालीलाई जुवा खेलाएको आरोपमा कर्मचारी सहित अनुसन्धान अघि बढ्यो। भोजपुरको टेम्के मैयोका 137 महिलाको निशुल्क स्तन तथा पाठेघर क्यान्सर परीक्षण परीक्षणका क्रममा दुई महिलामा क्यान्सरको प्रारम्भिक शंकास्पद लक्षण भेटियो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS Gorkha Radio Home. BFBS Gorkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: चीनसँगका मुख्य दुई नाका रसुवागढी र तातोपानी दुवै ठप भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतिको बाढीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरोला नाका मात्र सञ्चालनमा छ। नाका फेरिसँगै नजिकिँदै गरेका चाडबाडका लागि बजारमा उपभोग्य वस्तुको महँगी बढ्ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरोला नाकाबाट ल्याउँदा झन्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीको भनाइ छ। साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन र कोरोलाबाट आएका सामान सोझै चोबार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। कांग्रेस नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोकी कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा कार्यकर्ता संघको भेटघाटका क्रममा बोल्दै नेता लेखक
4: हामीले अझैसम्मको लचकता अप्नाएर पार्टी मिलाउने हिजो 1 वर्षदेखि कोसिस गरिराखेका छौँ। झन्डै 1 वर्ष भइसक्यो, अहिले पनि हाम्रो त्यो प्रयत्न छ। अहिले पनि म भनिराखेका छु त, अहिले पनि उपाय छ, अधिवेशन रोकौँ न आफ्नो। यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है? फेरि यो कुरा प्रश्न भन्नुपर्छ साक्षात्। कुरो अलमल गरेर के अर्थ छैन। अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ। पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ, अधिवेशन। त्यसो भए अहिले पनि भन्दै अनि सर्वोच्चको फैसला पुऱ्याउन त त्यो पनि भनिराखे। यो राजनीति पुरा अब अदालतले यसो भनिहाल्यो, अदालतले एउटा आदेश हाम्रो पक्षमा गर्ने बित्तिकै हो हाम्रो पक्षमा त फैसला आइसक्यो भन्ने। तर मूल मुद्दा त विचारा दिन्छ नि, मूल विषय त विचारा दिन्छ नि, को आधिकारिक भन्ने कुरा त विचारा दिन्छ नि। त्यसो भएको हुनाले अहिले पनि हामी पार्टी मिलाउने कुरामा, भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ। र म के आग्रह गर्न चाहन्छु भने यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ।
3: भोटेको सी त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटको विद्युत नगरपालिकाभित्रका विद्यालयहरू आगामी भदौ 24 गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्।
5: नगर कार्यपालिकाको बैठकले बाढीपछि बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार हाल अस्थायी आवास केन्द्रको रूपमा प्रयोग भइरहेका र बाढीबाट पूर्ण रूपमा क्षति पुगेका विद्यालयहरू बाहेक अन्य सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठन पाठन शुरू हुनेछ। बाढी प्रभावित क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि नगरपालिकाले लचिलो व्यवस्था र राहतको घोषणा समेत गरेको छ। जस अनुसार बाढीका कारण विस्थापित वा प्रभावित भएका विद्यार्थीहरूले आफूलाई पाएक पर्ने जुनसुकै विद्यालयमा गएर
3: भोटेको सिबाडीको कहरपछि अहिले सिङ्गो देश नै पीड़ितलाई राहत र सहयोगमा जुटेको छ। यो समय विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आफ्नो तर्फबाट सहयोग गरेका उदाहरण छोडेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट एउटा समूह स्वत स्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ। टोलीका प्रमुख राजु बस्काई
6: हामी गएको चाहिँ गल्छी भैरनी भन्ने ठाउँमा, यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू, अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 वटा प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बत्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि 2 वटा रुम चाहिँ हामी 25 जना गएको थियौँ, कन्टिन्यू 5-6 घन्टा काम गरेर 2 वटा रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजस्तो रहेछ, त्यसरी गरेर आयौँ।
5: हजुर, स्वतः स्फूर्त रूपमा जानुभयो?
6: स्वतः स्फूर्त रूपमा, यस्तो भयो, यस्तो दुःखद घडीमा जति सकिन्छ, कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ। त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस् राहत होस् भनेर यो काम गरेको मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ हामीले सक्नेको कम्तीमा एक दिन नभए दुई दिन चाहिँ

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा धेरै ग्यास सिलिण्डर काठमाडौँ भित्राइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा पर्सा मकवानपुर चितौं नवलपरासी धनुषाका उद्योगबाट रिफिलिङ पुनः भर्ने गरेर 87,877 सिलिण्डर काठमाडौँ ल्याएका हुन्। भदौ 18 गति 24,494 भदौ 19 गति 34,134 र भदौ 20 गति 29,249 सिलिण्डर उपत्यका भित्रिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको आपूर्ति गरिरहेको छ। भदौ 14 गति त्रिशुलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटोमै रोकिएका थिए। त्यस लगतै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्र्याउने व्यवस्था गरेको हो। निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि रिफिलिङ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिएको छ। भोटेको सिबाडीमा हालसम्म 1,342 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा ज्यान गुमाएका मध्ये 18 जनाको शनाखत भएको छ। प्राधिकरणका अनुसार विभिन्न जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी छ। हाल त्रिशुली 3A आयोजनाको सुरुङमा 160 मिटर, त्रिशुली 3Bमा 30 मिटर, रसुवागढ़ीमा 275 मिटर, लाङटाङमा 150 मिटर र चिलिमेमा 170 मिटरसम्म पुगेर उद्धार टोलीले खोजी जारी राखेका छन्। चीनसँगका मुख्य दुई नाका रसुवागढ़ी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतिको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरोला नाका मात्र सञ्चालनमा छ। नाका फेरिसँगै नजिकै गरेका चाडबाड़का लागि बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 रसुवागढ़ीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरोला नाकाबाट ल्याउँदा झन्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीको भनाइ छ। साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन र कोरोलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। रसुवाको विनाशकारी बाढ़ीमा हराइरहेका महोत्तरीका विकास यादव परिवारले आफ्ना छोरा खोजी दिन गुहार मागेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
4: जनकपुर धामदेखि करिब 8 किलोमिटर दक्षिण पश्चिममा रहेको महोत्तरीको पिपरा गाउँपालिका वार्ड नम्बर 3 यतिखेर एउटै चर्चा छ। इन्जिनियर विकास कुमार यादवको अवस्था के छ? भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढीमा हराइरहेका 5,000 जनामा त्रिशुली 3A कार्यरत इन्जिनियर विकास कुमार यादव पनि छन्। अनहोनीको आन्धीले सशंकित उनको परिवारमा ठूलो वज्रपातको संकेतले चिन्ता छ। सयौं बाल बालिकाको भविष्य सवारेका अवकाश प्राप्त शिक्षक शम्भुनाथ यादव अहिले छोरा विकास हराएको पीड़ामा छन्। मनमा आश रहे पनि विश्वास कम हुँदै गएको शम्भुनाथ आफ्नो छोरा त्रिशुली 3A फसेको दिनदेखि बेचेन छन्। बढ्दो दिन सँगै विकासको परिवारको पीड़ा असह्य बन्दै गएको छ। सरकारले कुनै उपाय लगाएर छोराको उद्धार गरिदिने आश भने शम्भुनाथको कायमै छ।
5: उद्धार गरेर
4: 2072 सालदेखि नेपाल विद्युत प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत विकास श्रीमती पति इन्दिरा र छोरी सँगै रसवामै बस्नु भएको थियो। भदौ 10 गते बिहान करिब 6:30 बजे ड्युटीमा निस्केका विकासको श्रीमती इन्दिरासित बिहान 8:30 बजेतिर अन्तिम पटक व्हाट्सएपमा कुरा भएको थियो। खोज उद्धारमा ढिलाइ हुँदा श्रीमान बाहिर आउन नसकेको श्रीमती इन्दिरा यादवको गुनासो छ।
2: उहे त 4 दिन तक ल त ढिले कदलकै सरकार गनि अब 4 दिनको बादे कोनो थे केलके नै त 4 दिन ढिलो नै कैने रहते त लगभग हमरा सबके सर निकल गेल रहते 4 दिन पहिनाइते।
4: छोरा सकुशल घर फर्कियोस भन्ने आसमा बुवा आमा मन्दिरमा पूजा पाठ गर्दै हिँडेका छन्। विकासको अवस्था बारे बेखबर पड़ोसीमा पनि सरकारले अधावधि गरिरहेको विनाशकारी बाढी सम्बन्धी सूचनाले कौतूहलता बढाएको छ। सुरुदेखि पढाइमा अब्बल विकास, गाउँ समाजको मात्रै होइन देशकै होनहार र ऊर्जावान सम्पत्ति रहेको टिप्पणी उनका पड़ोसीहरूको छ। सरकारले उन
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कांग्रेस नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा बोल्दै लेखक
4: हामीले अझैसम्मको लचकता अप्नाएर पार्टी मिलाउने हिजो एक वर्षदेखि कोसिस गरिराखेका छौँ, झन्डै एक वर्ष भइसक्यो। अहिले पनि हाम्रो त्यो प्रयत्न छ, अहिले पनि म भनिराखेका छु त, अहिले पनि उपाय छ, अधिवेशन रोकौँ न आफ्नो। यदि अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ है, फेरि यो कुरा प्रष्ट भन्नुपर्छ साथीहरूलाई। कुरो अलमल गरेर के अर्थ छैन, अधिवेशन रोकेन भने पार्टी विभाजन हुन्छ। पार्टी विभाजन रोक्नका लागि एकै उपाय छ, अधिवेशन। त्यसो भए अहिले पनि भन्दै अनि सर्वोच्चको फैसला पुरा हुन त त्यो पनि भनिराखे। यो राजनीति पुरा अब अदालतले यसो भनिहाल्यो, अदालतले एउटा आदेश हाम्रो पक्षमा गर्ने बित्तिकै हो हाम्रो पक्षमा त फैसला आइसक्यो भन्ने। तर मूल मुद्दा त विचाराधीन छ नि, मूल विषय त विचाराधीन छ नि, को अधिकारी भन्ने कुरा त विचाराधीन छ। त्यसो भएको हुनाले अहिले पनि हामी पार्टी मिलाउने कुरामा, भोलि पनि हामी पार्टी मिलाउने कुरामा हुन्छ। र म के आग्रह गर्न चाहन्छु भने यदि यो पार्टी विभाजन भयो भने जसले पहिला महाधिवेशनको प्रक्रिया सुरु गर्छ उसले जिम्मा लिनुपर्छ।
3: भोटेको सितृशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित बनेका नुवाकोटको विद्युत नगरपालिकाभित्रका विद्यालयहरू आगामी भदौ 24 गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्।
5: नगर कार्यपालिकाको बैठकले बाढ़ीपछि बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार हाल अस्थायी आवास केन्द्रको रूपमा प्रयोग भइरहेका र बाढ़ीबाट पूर्ण रूपमा क्षति पुगेका विद्यालयहरू बाहेक अन्य सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठन पाठन शुरू हुनेछ। बाढ़ी प्रभावित क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि नगरपालिकाले लचिलो व्यवस्था र राहतको घोषणा समेत गरेको छ, जस अनुसार बाढ़ीका कारण विस्थापित वा प्रभावित भएका विद्यार्थीहरूले आफूलाई पाएक पर्ने जुनसुकै विद्यालयमा गएर अध्ययन गर्न सक्नेछन्।
3: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क सञ्चालनको तयारी स्वरूप माथिल्लो भागमा खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ।
6: पहिरोले सड़क भासिएपछि मुख्य सड़क अवरुद्ध छ, त्यसैले डाँडामाथिबाट रूख तथा झाड़ी फाँडेर करिब 4 मिटर चौडा ट्र्याक खोलिएको हो। नौबिसे मुगलिन सड़क आयोजनाका अनुसार अहिले ट्र्याक निर्माण सामग्री उपकरण र कामदार ओसार पसारमा प्रयोग भइरहेको छ। सर्वसाधारणका सवारी चल्न भने अझै केही समय लाग्नेछ। आगामी भदौ मसान्तसम्म सड़क सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र बनाइएको आयोजनाले जनाएको छ। त्यसका लागि स्लोप तथा भित्ता काट्ने, ग्राभलिङ र ग्रेडिङ मिलाउने लगायतका काम बाँकी छन्। निर्माणमा अहिले 7 एक्सावेटर, एउटा जेसीबी, एउटा लोडर र 2 बुलडोजर परिचालन गरिएको छ। आवश्यकता अनुसार उपकरण थप्दै जाने निर्माण कम्पनीले जनाएको छ।
3: चीनसँगका मुख्य दुई नाका रसुवागढी र तातोपानी दुवै छप भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतिको बाढ़ीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरोला नाका मात्र सञ्चालनमा छ। नाका फेरिसँगै नजिकिँदै गरेका चाडबाड़का लागि बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरोला नाकाबाट ल्याउँदा झन्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीको भनाइ छ। साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन र कोरोलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्।
7: कांग्रेस सभापति गगन थापाले संयुक्त राष्ट्रसंघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनु पर्नेमा उहाँले जो
3: जोड़ दिन भएको छ। पोटीकोसीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नपरी देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कांग्रेस सभापति गगन थापाले संयुक्त राष्ट्रसंघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। भोटे कोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नपरि देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नु भएको छ। साथै यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका एजेण्डाहरूको अध्ययन गरेर तयारीका साथ जान कांग्रेस सभापति थापाले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बेरी करिडोर अन्तर्गत जाजरको डोल्पा सड़क खण्डको सुक्खा पहिरो हटाइएपछि सड़क पुनः सुचारू भएको छ। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 छिप्रे तहमा आइतबार बिहान 8 बजेतिर सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको डोल्पा जाजरकोट सड़क खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरीका अनुसार सुक्खा पहिरोका कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने तथा भित्रिने सवारी साधन छिप्री दहमै रोकिएका थिए। सड़क सञ्चालनमा आए पनि पहिरो खस्न सक्ने जोखिम रहेकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। नेपाली कम्युनिष्ट पार्टीले भोटेको सिबारीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार राहत पुनस्थापना र पुननिर्माण सम्बन्धी 24 बुँदे विशेष प्रस्ताव पारित गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार राहत वितरण अस्थायी आवास तथा पुनस्थापना अत्यावश्यक सेवा तथा पूर्वाधार पुनः सञ्चालन लगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो। बैठकले राहत सुरक्षित आवास योजना जोखिम मूल्याङ्कन राष्ट्रिय जलवायु तथा विपद कोष व्यवस्था स्थापना पूर्व सूचना प्रणालीको विकास द्रुत प्रतिकार्य टोली गठन अन्तर्राष्ट्रिय जलवायु न्याय लगायतका विषय समेटेर 24 बुधे प्रस्ताव पारित गरेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा धेरै ग्यास सिलिण्डर काठमाडौँ ल्याइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले 12 पर्सा मकवानपुर चितवन नवलपरासी धनुषाका उद्योगबाट 87,877 सिलिण्डर काठमाडौँ ल्याएका हुन्। भदौ 18 गते 24,494, भदौ 19 गते 34,134 र 20 गते 29,249 सिलिण्डर उपत्यका भित्रिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति गराइरहेको छ। भदौ 14 गते त्रिशुलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णवीरमा सड़क अवरूद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटोमै रोकिएका थिए। त्यस लगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्र्याउने व्यवस्था गरेको हो। निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक विदाका दिनमा पनि रिफिलिङ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिएको छ। अब खबर फटाफट।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षमा 18 लाख परिवार लाभान्वित, 39 अर्ब खर्च हुँदा 23 लाख भन्दा बढीले रोजगारी पाए। वीरगंजको क्यासिनोमा प्रहरी छापा, 8 जना पक्राउ, नेपालीलाई जुवा खेलाएको आरोपमा कर्मचारी सहित अनुसन्धान अघि बढ्यो। भोजपुरको टेम्के मैयोका 137 महिलाको निशुल्क स्तन तथा पाठेघर क्यान्सर परीक्षण, परीक्षणका क्रममा 2 महिलामा क्यान्सरको प्रारम्भिक शंकास्पद लक्षण भेटियो। सर्लाहीको नाडीमन तालमा पुनः बढ्दै पर्यटकीय चहल पहल, संरक्षण र व्यवस्थापनमा कमजोरीले पर्यटन प्रवर्धनमा चुनौती। सामाजिक सञ्जालबाट सिकेको ज्ञान व्यवहारमा उतार्दै कपिल वस्तुका किसान रामप्रसाद बेलवासे।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: काङ्ग्रेस सभापति गगन थापाले संयुक्त राष्ट्रसंघ आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ. पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो. नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनु पर्नेमा उहाँले जोड़ भोटे कोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो. प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नपरी देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभएको छ. साथै यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका एजेण्डाहरूको अध्ययन गरेर तयारीका साथ जान सभापति थापाले सरकारको ध्यान आकर्षण गराउनु भएको छ. सरकारले बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि हैजा विरूद्धको खोप रसुवा पठाएको छ. बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ. मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको हो. स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो. बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताएको छ. भोटेको सिबाड़ीको कहरपछि अहिले सिंगो देश नै पीड़ितलाई राहत र सहयोगमा जुटेको छ. यो समय विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमै पनि सबैले आआफ्नो तर्फबाट सहयोग गरिरहेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट एउटा समूह स्वत स्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ. टोलीका प्रमुख राजु बजगाई.
4: सो हामी गएको चाहिँ गल्छी भैरनी भन्ने ठाउँमा, यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी. किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो. त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू, अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 प्याकेटहरू पानी लिएर गयौँ. मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले. अनि दुईवटा रुम चाहिँ हामी 25 गएको थियौँ. कन्टिन्यू 5-6 काम गरेर दुईवटा रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ. बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजस्तो रहेछ. अनि त्यसरी गरेर आयौँ.
5: हजुर, स्वतः स्फूर्त रूपमा जानुभयो?
4: स्वतः स्फूर्त रूपमा. यस्तो भयो, यस्तो दुःखद घडीमा जति सकिन्छ, कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ. त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको. मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए 2 दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिन दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ.
5: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
4: तत्कालको लागि अहिले खानेपानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भएको ठाउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन. अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्टोरेट भएको छ. पाइपहरूको लाइनहरू मेन भनेको एकदम पानीको आवश्यकता हो। लघु खाद्यान्नहरू त लघु कोही संस्था कोही व्यक्तिहरूले अभिवन सरकारबाटै पनि लघु गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मान्छे।
5: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ?
4: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अलिक दिनमा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारमा खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर हुने बताउनु भएको छ. हिजो सामाजिक सञ्जाल फेसबुक मार्फत विपद प्रति कार्यबारे जानकारी गराउँदै सुरक्षाकर्मीको त्याग निष्ठा र अदम्य साहसका कारणै संकटको बेला लाखौं मानिसहरूले सुरक्षित महसुस गर्न पाएको बताउनु भएको हो. प्रधानमन्त्री शाहले सबलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न प्राविधिक क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरहरूमा प्रभावितहरूलाई हौसला बढाउन तिनै तहका सुरक्षाकर्मीलाई कर्मी प्रभावकारी रूपमा क्रियाशील रहेको बताउनु भएको छ. सरकारले बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि हैजा विरूद्धको खोप रसुवा पठाएको छ. बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ. मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको हो. स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो. बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताएको छ. कांग्रेस सभापति गगन थापाले संयुक्त राष्ट्रसंघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ. पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो. नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको भोटे कोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो. प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नपरि देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभएको छ. साथै यसअघि का सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका एजेण्डाहरूको अध्ययन गरेर तयारीका साथ जान सभापति थापाले सरकारको ध्यानाकर्षण गराउनु भएको छ. चीनसँगका मुख्य दुई नाका रसुवागढ़ी र तातो पानी दुवै ठप्प भएपछि व्यापारमा समस्या परेको छ. भदौ 10 गतिको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातो पानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरोला नाका मात्र सञ्चालनमा छ. नाका फेरिसँगै नजिकै गरेका चाडबाड़का लागि बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातो पानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढ़ीबाट 1.5 लाख रुपियाँ ढुवाने खर्च लाग्ने गरेकोमा 400 किलोमिटर भन्दा धेरै दूरीमा रहेको कोरोला नाकाबाट ल्याउँदा झन्डै 4 लाख रुपियाँसम्म खर्च हुने व्यवसायीको भनाइ छ. साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ. चीनले सड़क मर्मत र सुरक्षाको कारण देखाउँदै तातो पानी नाका तत्काल खोल्न मानिरहेको छैन. व्यापारीहरूले तातो पानी नाका छिटो खुलाउन र कोरोलाबाट आएका सामान सोझै चोबार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्. युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्न स्टीभ विटकप र जारेड कुस्नरले हिजो मस्कोमा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका छन्। केमलिनले 3 घण्टा लामो छलफललाई स्पष्ट र रचनात्मक भनेर वर्णन गरेको छ। युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्न डोनाल्ड ट्रम्पका उच्च प्रतिनिधिहरू स्टीभ जारेड कुस्नरले भेटवार्ता गर्नुभएको छ। पुटिनका सहयोगी युरी उसाकोभले स्टीभ र उत्कप र जारेड कुस्नरसँगको वार्ता अर्थपूर्ण भएको बताउनु भएको छ।
4: The conversation lasted more than 3 hours. It was substantive, constructive, extremely frank and confidential. The Russian side provided a clear and comprehensive assessment of the situation. In particular, note was made of the Russian army's advance.